0: नेपाली खबरमा अब पृथ्वीपृष्ठका खबर मुलुकको पर्यटन क्षेत्रको समग्र अवस्था सकारात्मक देखिए पनि नेपाल आउने पर्यटकले गर्ने औसत खर्च भने खटेको छ। सन् 2025 नेपालमा आउने पर्यटकको आगमन संख्या उनीहरूबाट हुने आय दशाई अवधि तथा पर्वतारोहण गतिविधिको विस्तारले रोयल्टी बढ़ेको छ। दशाई अवधि बढ़े पनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् 2024 प्रति पर्यटक प्रतिदिन औसत खर्च 40.84 अमेरिकी डलर रहेकोमा सन् 2025 33.08 अमेरिकी डलरमा खुम्सिएको छ।
1: जिल्लाको पश्चिमी भेगमा बग्ने लाल बकैया नदी यति बेला नीति नियम र कानूनको धज्जी उडाउँदै भइरहेको व्यापक अवैध उत्खननका कारण अस्तित्वको संकटमा परेको छ। कानूनी रूपमा टेण्डर प्रक्रिया पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौंको संख्यामा ट्रेक्टरहरूले ढुङ्गा गिटी र बालुवा ओसार पसार गरिरहेका छन्। गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका अन्तर्गत पर्ने जंगल सहिया सिमरी रागी तथा बोटाला घाटहरू अहिले अवैध उत्खननका मुख्य केन्द्र बनेका छन्। यो रौतहटको खबर हो।
0: नेपालमा युरोपको स्वातन्त्रको अन्त्यभरि संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर 1900 गणतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ। तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको उत्सवमा 2063 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो सेवावंशीय राजतन्त्रलाई विदा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सो ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
1: नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 56 जनाको धितोपत्र भएको लगानी रोक्का गरी अनुसन्धानमा सघाउन आग्रह गरेको छ। सीआईबीले नेपाल धितोपत्र बोर्डलाई जेठ 11 गते पत्राचार गर्दै व्यवसायी दीपक भट्टमाथि जारी अनुसन्धान सहयोग गर्न 56 जना व्यक्तिको धितोपत्र बजारमा भएको लगानी रोक्का राखी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको हो। सीआईबीले धितोपत्र कारोबार रोक्का गर्न माग गरेका व्यक्तिहरूमा हिमालयन इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना प्रधान, नेपाल माइक्रो इन्सुरेन्सका संचालकहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्याम, बद्री सिद्धल, प्रवीणा दाहाल र सुजन मल्ल रहेका छन्। भट्टको लगानी रहेका कम्पनीहरूको उच्च पदस्थ व्यक्ति तथा संचालकहरूको कारोबार विवरण माग गर्दै सीआईबीले कारोबार समेत रोक्न भनेको हो।
0: काठमाडौँ नगरपालिकामा कक्षा 11 र 12 सिफारिश गर्ने छात्र ज्योति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,800

0: हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा आफ्नो बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वार्नेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको थियो। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यही अनुरूप राजस्व र खर्च पनि बढ़ेको देखिँदैन। महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको मुलुकको बजेटको आकार चल आर्थिक वर्ष 2082-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार विस्तार भए पनि त्यही अनुसार स्रोत भने बढ़ेको नदेखिएको बताइएको छ।
1: यसैबीच राष्ट्रिय योजना आयोगका अध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 को बजेट सिलिङ सीमा 18 खर्ब 90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङलाई बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारहरूलाई प्राथमिकता दिएको स्रोतले बताएको छ। प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रूपियाँ रहेको छ। प्रतिवेदनले सुझाव अनुसार नै तलब बढ़ाउने पक्षमा सरकार देखिएको हो, तर सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरिरहेको छ। कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको स्रोतहरूले बताएका छन्। सरकारले आगामी बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। स्वैच्छिक कर अनुपालन, प्रविधि मन्त्री, राजस्व प्रशासन तथा शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व व्यवस्थालाई उद्यम मैत्री बनाउने सरकारको तयारी छ। बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने योजना छ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनर्संरचना, 7 दिन सेवा उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार तथा सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने नीति बजेटमा समावेश हुने भएको छ। पूर्वाधार बन्ड, अफसोर हरित वन, डायस्पोरा पूँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने सरकारको तयारी छ। त्यस विषयमा पनि आज सार्वजनिक हुने बजेटले सम्बोधन गर्ने बताइएको छ।
0: देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क सामुदायिक सूचना नेटवर्क सीआईएनले आज 18 वार्षिक उत्सव मनाउँदैछ। सामुदायिक रेडियो प्रसारक सम अकुराबद्वारा संचालित सीआईएन 2066 साल जेठ 15 स्थापना भएको थियो। देशका दूर दराजमा समुदायदेखि केन्द्रसम्म दोहोरो संचार स्थापना गर्ने उद्देश्यले संचालित सीआईएनले देशभरमा रहेका 385 भन्दा धेरै सामुदायिक रेडियोका सहकर्मीहरूसँग सहकारीमा विशिष्ट सकारात्मक परिवर्तनका लागि सूचना दिने, प्रेरणा जगाउने सामग्री प्रसारण तथा प्रसारण गर्दै आएको छ। सीआईएनको वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्पूर्ण सामुदायिक रेडियो प्रसारक, रेडियो कर्मी, सहयोगी दातृ निकाय, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू, श्रोता तथा शुभेच्छुक सबैमा सहयोग र सहकारीका लागि धन्यवाद दिनुभएको छ। सांसद गणेश विश्वकर्माले सीआईएनले गाउँ समाजमा रहेका सूचना केन्द्रसम्म र केन्द्रका सूचना गाउँसम्म पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
2: सीआईएनको स्थापना आजभन्दा 18 वर्ष पहिला अर्थात गणतन्त्र दिवसको दिन भएको थियो। त्यसले जुन उद्देश्यका साथ यसको स्थापना भएको थियो त्यसको उद्देश्य मेरो विचारमा एकदम पूरा भएको छ। देशभरि यो आर्थिक सामाजिक रूपान्तरण, राजनीतिक सचेतनाको सशक्तिकरणको माध्यमबाट सीआईएमले खेलेको भूमिकाप्रति म एकदम गौरव गर्न चाहन्छु र यो स्थापना दिवसका सन्दर्भमा र गणतन्त्र दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै सीआईएमको सम्पूर्ण टीमलाई हार्दिक बधाई दिन चाहन्छु।
0: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सीआईएनले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
3: सीआईएनको 18 वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु र यससँग जोड़िएका 300 भन्दा धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु।

0: बाइक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ. सुरुदेखि क्षेत्रको स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए, हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू बहसहरू अगाडि बढाएर नबोलिएका आवाजहरू नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनु भएको छ. यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो. भने अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि ठूला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरालाई कसरी अगाडि ल्याउने भन्ने कुरा यो अत्यन्तै महत्वपूर्ण छ. यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ र आउँदा दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ, अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूको कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ, साँच्चै समुदायका कुरा सुन्न सकिन्छ, आदिवासी जनजाति महिला दलित विपन्न पछाडि पारिएका वर्गका कुराहरू सुन्न सकिन्छ, धार्मिक हिसाबले प्रथागत अभ्यासका हिसाबले सबैका कुराहरू सुन्न सकिन्छ भन्ने दिशातर्फ केन्द्रित गरेर म यो शुभकामना दिन चाहन्छु.
1: स्थानीय मुद्दा, जनजीविका, विपद विकास, सुशासन र सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै सीआईएनले समाचार कार्यक्रम र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको छ. यसैबीच नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर 19 गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ. तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 1965 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो. नागरिक सर्वोच्चता स्थापित भएको सबै ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ. व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जेली अभियन्ता अबको यात्रा आर्थिक विकास र शासन हुनुपर्नेमा जोड़ दिँदै आएका छन्. गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता संचालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने पनि बताउँदै आएका छन् र यसका लागि सबै मरिमेट्नुपर्नेमा पनि जोड़ दिँदै आइएको छ. अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम साक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेएनजी अभियन्ता अंशुदा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले पनि यसबारेमा सरकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो.

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै
1: पानी नै पाउँदैन क्रसर जनता बन्दै बन्द हुन्छ
2: समुद्र पार हिँड्दाखेरि तपाईँलाई बुझ्दैन हाम्रो किन धेरै यता उयो भन्छ भन्दाखेरि तिमीहरूको गुठी जग्गा त भने भन्छन् यहाँ सहरले पनि हामीलाई
0: राजदूतका लागि पहिलो पटक आवेदन खुला बिचौलिया भत्त सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउने सीआईडीको सिफारिश संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव कांग्रेस संसदीय प्रणाली लगायतका खबर बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै गर्नुहोला
3: यसरी चलायो भने छिट्टै सफा हुन्छ क्या भाउजू
4: हाम्रो दाईको कुरा त ठिकै हो तर भावी अभिषेक जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पर्छ
5: छाली तराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
3: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि
5: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
3: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
0: रवि अवशेष चलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र स्मोर राष्ट्रिय कृषक समूह प्रदर्शन नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जारी सन्देश
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन बढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको थुट्टाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र र जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क
7: तपाईँ अहिले देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आजका खण्डबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको क्रान्तिपुरको पहिलो पृष्ठमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ भने राजदूतका लागि पहिलो पटक आवेदन खुला शीर्षकमा अर्को खबर प्रकाशित छ नेपालको इतिहासमा पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट

0: अनुभवी तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेको बेलामा सरकारले यो कदम चालेको हो। मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि समेत सार्वजनिक गरेको छ। सरकारको योग्यतामा आधारित नीति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो। तर सफल उम्मेद्वारलाई कुन देशमा पठाइने भन्ने टीओआरमा उल्लेख गरिएको छैन। सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 दफा 45 तथा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075/2079 संशोधित अनुसार मन्त्रालयले योग्य नेपाली नागरिक बाट आवेदन मागेको जनाएको छ। यी प्रावधानले राजदूत थल प्रतिनिधि र विशेष दूतको नियुक्ति जिम्मेवारी र कार्यकाललाई नियमन गर्ने भएको छ। त्यस्तै भित्रपृष्ठमा निजी अस्पतालमा आकस्मिक बाहेकमा स्वास्थ्य बीमा स्थगन शीर्षकमा खबर छ भने संविधान संशोधन बहस नेकपाको प्रस्ताव प्रत्यक्ष कार्यकारी कांग्रेस संसदीय प्रणालीमा शीर्षकमा गंगा विष्णु खबर लेख्नु भएको छ। सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेलामा प्रमुख राजनीतिक दलहरू पनि संविधान संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका पैता 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहस पत्र तयार गर्ने कार्यदलको तयारी रहेको छ। त्यस्तै नियमन अभावमा बचत अपचालन गरिँदा सहकारीमा समस्या शीर्षकमा भित्री पृष्ठमा खबर छ भने निर्माण सामग्रीको मूल्य समायोजन नगरिदिन निजी क्षेत्रका 3 संस्थाको निर्माण सामग्रीको मूल्य समायोजन गरिदिन निजी क्षेत्रका 3 संस्थाको आग्रह शीर्षकको अर्को खबर प्रकाशित छ। निर्माण व्यवसायका मागप्रति निजी क्षेत्रका 6 संगठनको ऐक्यबद्धता छ। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिले देशमा विकास निर्माणका काम गर्न कठिनाई भइरहेको भन्दै निजी क्षेत्रका 6 संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मूल्य समायोजन गर्न आग्रह गर्दै आएका हुन्। वृत्ति जानेर फर्किने विद्यार्थीको छैन तथ्याङ्क शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको यो खबर छापिएको छ। उच्च शिक्षा दिनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकार निकायसँग छैन। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ। उक्त कार्यालयले हालै सार्वजनिक गरेको 63 प्रतिवेदनमा 2071-72 81-82 चिकित्सा शास्त्र, वन विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ। श्रव्य दृश्यमा पनि बयान गराउन सकिने शीर्षक मार्को खबर छ। अभियोग पत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत विद्युतीय माध्यम अर्थात भिडियो कन्फरेन्सिङबाट बयान गर्न पाउने नयाँ मचे सर्वोच्च अदालतले स्थापित गरेको छ। गलत लिखत तयार पारी सरकारी कागजात नसच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको हो। न्यायाधीश बलहरी प्रसाद फुँवाल र बालकृष्ण ढकालले विशेष अदालतको अल्पमतको राय सदर गरेको हो। विदेशबाट श्रव्य दृश्यमा पनि बयान गराउन सकिने राय विशेषमा तत्कालीन अध्यक्ष टेकनारायण कुँवरले दिनुभएको थियो तर कुँवरको राय अल्पमतमा परेको थियो। तत्कालीन सदस्यद्वय मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाले बहुमतको रायले केसीको माग अस्वीकृत गर्नुभएको थियो। नयाँ पत्रिका दैनिकमा बिचौलिया भट्टसहित 40 धेरैलाई मुद्दा चलाउन सीआईडीको सिफारिश भएको बारेमा देवराज मेमालीले लेख्नु भएको खबर छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3.73 अर्ब रूपियाँ दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले बिचौलिया दीपक भट्टसहित 40 धेरै विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। बीमा कसुरमा 5 वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सीआईडीले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा प्रतिवेदन बुझाएको छ। चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल संचालन गरिएको बारेमा विराटनगरबार गणेश लम्सालले लेख्नुभएको खबर छ। चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्यानमा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र टी टेस्टिङ एण्ड प्रमोशन सेन्टर बनाउने राज्यले 18 करोड़मा भव्य भवन बनायो। तर चिया अनुसन्धान केन्द्र संचालन नगरी लीजमा लगाइएको भवन सहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल संचालन गरेको उल्लेख गरिएको छ। राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर छ भने मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि अर्को खबर बागमतीमा 9 महिनामा 83 किलोमिटर सडक कालोपत्र भएको बारेमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा आज बजेट भाषण आयोगको सीमा माग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको छ भने 73 औं सगरमाथा दिवस सहस्यहरूको अविस्मरणीय गौरव गाथा शीर्षकमा यो खबर शिवप्रसाद ढुङ्गानाले ओखलढुङ्गाबाट लेख्नु भएको छ। प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य कोटा तोकौं शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका हुन्। आर्थिक कारोबार दैनिकमा भने युद्धका कारण मूल्य वृद्धि हुँदा 10 अर्ब नोक्सानी निर्माण व्यवसाय शीर्षकमा खबर छ। जीवन बस्नेतले लेख्नु भएको हो मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्रै 10 अर्ब रूपियाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसाय महासंघले बताएको छ। छिमेकी मूल्य भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको छ। नेपाली निर्माण व्यवसायहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर संचालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने अत्यन्त गम्भीर संकटपूर्ण विषय परिस्थिति सृजना भएको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इंग्ल्याण्ड बीच युद्ध विराम सम्बन्धी हुने सम्झौता थप अनुरोधमा परेको छ। सम्झौता अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेकाले लम्बिएको बताइएको हो। विदेशसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले सो कुरा बताउनु भएको हो। विदेशसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा हस्ता

0: चेतावनी दिएको छ। इजरायलले दक्षिण र लेबनानमा आक्रमण तीव्र बनाएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 58 जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिण क्षेत्रका बासिन्दालाई ठूलो मात्रामा विस्थापित गर्ने आदेश समेत दिएको छ। लेबनानको सरकारी संस्थाले हिजो बिहान सैरंग र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका 6 जनामाथि ड्रोन आक्रमण गरेको समेत उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघले आगामी 5 वर्ष विश्वका लागि थप तातो थप जोखिमपूर्ण र नयाँ तापक्रममा रेकर्ड कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 देखि 2030 विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको समेत जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपाली एमएमए फाइटर रविन्द्र भाट यूएफसी छनौट प्रतियोगिता अन्तर्गत रोड टू एएफसी सिजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। रोड टू यूएफसी अन्तर्गत बिहार हिजो भएको क्वार्टर फाइनलमा रविन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किङबर्ट अलिजोन्टोलाई दोस्रो राउण्डमा हराउँदै अन्तिम 4 स्थान पक्का गर्नुभयो। नेपालको ए टोलीले 12 नेपाल अन्तर्राष्ट्रिय मेच्योर गर्ल्स च्याम्पियनशीपको टीम स्पर्धामा स्वर्ण पदक हात पारेको छ। साबिक विजेता सदमा आचार्य र राहुल विश्वकर्माको जोडीले 13/275 को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेसाई एकेडेमीलाई 19 स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो। यसैबीच घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हिजो बिहिबार इरानले घरेलु टोली नेपालमाथि 3-0 जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। र नेपालको राष्ट्रिय महिला क्रिकेट टोली विषम एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नेपालले मलेसियाको बायोमास मैदानमा बिहिबार रहेको समूह बी को खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै अन्तिम 4 स्थान पक्का गरे। नेपाल र इण्डोनेसिया बीच 7 वर्षपछि अन्तर्राष्ट्रिय T20 आई खेल भएको हो।
1: जताततै चलाइएका क्रसरले पानीको स्रोत सुकेको किसानको गुनासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेपको सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट सेवा 3 महिनाका लागि मात्र 3500 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 लागु गरिन्छन्। क्लासिक टेक छोयो शिक्षा हो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CNN। साझा खबरमा अब जथाभाविको उत्खननले उब्जाएको समस्या। सन्धिपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास र सञ्चालनमा रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसान वर्षौंदेखि सिंचाईको समस्या झेल्न पुगेका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिट्टी र बालुवा निकालिँदा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलोमा पानी नचढेपछि किसानको कृषि प्रणाली नै संकटमा परेको छ।
4: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, नेपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाती, फटकशिला, फर्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलू र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नबिजल्ने पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार, साँधको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चल्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिनले बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसान भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार,
5: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पर्ने थियो, अहिले त पानी नै पाउँदैन, फसल जनताहरू बन्द गएपछि बन्द हुन्छ। समुद्र पार हिँड्दाखेरि यताबाट बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीहरू बुझी जग्गा त हामी भन्छन् यहाँ सहरले पनि। हामीले
4: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी कोरिडोर क्षेत्रमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात संचालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै रहेको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ। पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँ लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा।
6: अनुभवहरूमा भएका खुर्सनहरू खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट पनि कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तयारी पनि परिसकेको अवस्था छ। त्यो स्थानीय तहले त्यो पनि मापदण्ड विकल्प छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विकल्पर कुनै पनि खनन विकल्प कानुन विकल्प मापदण्ड विकल्प गरेर पनि त्यसलाई रोक्ने लगाएर काम चाहिँ गर्नुपर्ने पनि स्थानीय तहले भयो भने हामीले चाहिँ अनुगमन समितिलाई प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय सम्बन्धित स्थानीय पनि परिरहेको छ।
4: खोलाहरू हिउँमा सङ्गले बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 वर्ष भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्तिममा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि पटक। संसारलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 खर्ब लगानी स्वीकृत। राजदूतका लागि पहिलो पटक आवेदन खुला। बिचौलिया भट्टी समेत 40 भन्दा बढ़ीलाई मुद्दा चलाउने सीआईडीको सिफारिश। संविधान संशोधन भर्षमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव। कांग्रेस संसदीय प्रणालीमै मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग। जथाभावी चलाएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर। चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड़ सरकारी भवनमा निजी होटल। अमेरिका र इरान बीचको युद्ध सम्झौता प्रप अन्वयनमा इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र। आगामी 5 वर्ष विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई। र काब महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो। नेपाली महिला क्रिकेट टोली विश्व एसियन छनौटको सेमी फाइनलमा नेपाल ए लाई गल्फ उपाधि। साझा खबरको अन्तिममा कार्टुन हामीले आशिष खानाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। बंगभरमा खोजिएको छ पछिल्लो समयमा मानव अधिकार आयोगको प्रतिवेदन। जेएनजी आन्दोलनको बेलामा के कस्तो घटना भएको थियो र कसको समयमा त थियो भन्ने विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जस्तो देखाइएको छ र कार्यालयको ठिक अगाडिपट्टि 2 जना नेता जस्ता देखिने व्यक्ति छन्। 1 जनाको हातमा पत्रिका छ। रासोपाका 17 सांसदलाई कार्यवाही गर्ने सिफारिश लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति औंला ठोबार केही भन्नेछन्। माथि यस्तो लेखिएको छ,
7: प्राविधिक साथी रवि गीताललाई धन्यवाद। अहिलेलाई लिङ प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: नयाँ बिल्डिङको

आजकै साथ प्रसारण भइरहेको मुख्य मुख्य समाचारहरूको संगालो बिहान पौने सात बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिलेसम्मका प्रमुख समाचारका।

आज गणतन्त्र दिवस मनाइँदै समृद्धिको लक्ष्य प्राप्तिको लागि राष्ट्रिय आवश्यकता आवश्यक भएको राष्ट्रपति पौडेलको भनाई। जगतपुर माडी सड़क खण्डलाई धुलो रहित बनाउन लायन्स क्लब माडी इकोको माग। आउँदो 5 वर्षमा तापक्रमले नयाँ रेकर्ड राख्ने

धुलो रहित बनाउन लायन्स क्लब मादी इकोको आग्रह। आज सबै प्रदेशमा पानीको सम्भावना, आउँदो 5 वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी र एसियाली खेलकुद छनौट खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई। यसको साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज जेटकमबाट एकैसाथ प्रसारण भइरहेको बिहान 7:45 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनुहुने सहकर्मी बसन्तीजीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर विदा हुन्छु। नमस्कार।

0: रेडियो साइनिंग 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495।
2: योग गरौ रहौ निरोग पतञ्जलि योगपीठ नेपाल महिला पतञ्जलि योग समिति नेपाल पतञ्जलि योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म स्थान गुन्जनगर ग्रीन पार्क समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म समय नयन महिला पतञ्जलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र

0: रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ। दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ। समयमै कर तिरौ। सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
2: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाखै आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा पनि जानकारी पनि गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 99.8 मेगाहर्ज चनौले चितवनबाट, हाम्रो राप्ति एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदली एफएम 97.2 मेगाहर्ज दुदली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलाङ नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 14 गते, जेठ महिनाको आज 15 गते, तदनुसार ईस्वी सन् 2026 मई 29 तारिक, सक संवत्सर 1948, नेपाल संवत्सर 1146, अनुराध रोद्र नामक संवत्सर, उत्तरायण गृह मरेतो, आज शुक्रबार रहेको छ, अधिक जेठ शुक्ल पक्ष, तिथि रहेको छ आज त्रयोदशी, तिथि रहेको छ 12 घडी 8 बोला, नक्षत्रमा रहेको छ स्वाति नक्षत्र 15 घडी 5 बोला, युगमा रहेको छ परिघ, योग रहेको छ 60 घर, यानि कि दिनरात रहेको छ, कर्णमा रहेको छ तैतिलकरण, आज विशेष गरी आज तैतिलकरण रहेको छ, तैतिलकरण रहनेछ बिहानको 10 बजेर 2 मिनटसम्म, तदुपरान्त ग्रहकरण रहनेछ, ग्रहकरण रहनेछ 43 घडी 55 पल्ला रहनेछ। चन्द्रमा आज तुला राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज गद योग रहेको छ, आज बिहान सूर्योदय 5 बजेर 11 मिनटमा भयो भने सदा सूर्यास्त 6 बजेर 52 मिनटमा हुनेछ, र आजको दिनमा घडी 13 घडी 41 पल्ला रहनेछ। दिन विशेष रहेको छ आज, आज गणतन्त्र दिवस, सगरमाथा दिवस भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ, आज सगरमाथा आरोहण दिवस, शान्ति सेना दिवस भनेर पनि पञ्चाङ्गले उल्लेख गरिएको छ।
यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोत्रको विषय पनि जानकारी भने गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछ। सर्वप्रथम लागू आजको काल बेला यानि कि अशुभ समय रहेको छ बिहानको 10:18, 14 सेकेन्डदेखि दिउँसोको 12:01, 17 सेकेन्डसम्म आज काल बेला रहनेछ। यस्तै गरेर आज शुभ बेला रहेको छ दिउँसोको 12:01, 17 सेकेन्डदेखि विशेष गरी दिउँसोको 1:44, 19 सेकेन्डसम्म शुभ बेला रहेको छ भने लाभ बेला रहेको छ बिहानको 6:52, 9 सेकेन्डदेखि बिहानको 8:35, 12 सेकेन्डसम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले गराए। ग्रह गोचरको विषयमा जानकारी भने गराउनेछु तपाईँहरूको लागि विशेष। सूर्य आज वृष राशिमा, चन्द्रमा तुला राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउनेछ। स्वातिको चौथो चरण नाम आउँछ तारा अथवा तारापति नाम आउँछ। अन्तिनले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी पनि गराए। राहु पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन घुम्थे तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाट दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवन शैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइहरूबाट सहयोग मिल्ने खालको यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि कामको मिसन नमिल्दा व्यवहारमा पछि परिन्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखे पनि उपलब्धि हात पर्न बढी श्रम गर्नु पर्ला। कमजोर नतिजा सक्षममा केही काम तयार्नु पर्ने हुन सक्छ। अवसर व्यवधानका बीचबाट कर्मयोग अघि बढ्दै जाँदैछन्। तैपनि चुनौती पन्छाएर काम बनाउन पनि सकिने खालको यो भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछन्। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन कृषिमा लाभ मिल्ने र सन्तानको शास्त्रीय उत्साह जगाउने खालको यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन हिस्सेदारीसँग असमझदारी बन्नले समस्या आउन सक्छ। अनावश्यक साइन गास्नेहरूसँग सावधान रहनुहोला। मेहनत र बुद्धिको उपयोगले जटिल ठानीको काम सम्पादन हुँदै जाँदैछन्। आजको कामबाट दिगो फाइदा उठाउन सकिन्छ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा अभिभावकको सहयोग लिँदा विशेष काम सम्पादन हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले धन आर्जन हुँदै जाँदैछन्। तर मौका आए पनि काम थाल्नु अघि राम्रो विचार पुर्याउनुहोला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। चिता काम स्थगित हुन सक्छ। तर प्रयत्न गर्दा चुनौती पन्छाएर पनि व्यवसायको जग बसाउने मौका मिल्नेछ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा लिने सकिने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जाँदैछन् भने चिता काम सजिलै सम्पादन हुँदै जाँदैछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जुम्न सकिन्छ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। व्यापारमा पनि सामान्य फाइदा नै हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउँदैछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। सुखद समाचारले उत्साह समेत जगाउने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन कर्मयोगको विशेष फल प्राप्त गर्ने समय रहेको छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। आय आर्जन बढ्दै जानेछन् भने उठु पनि रकम हात लागि हुनेछ। चल अचल धनको उपयोग गर्ने समय रहेको छ। मेहनत गर्दा ऋण तथा कर्ज चुक्ता गर्न सकिन्छ। तर फाइदाका लागि केही वस्तु प्रिय हुन सक्छ। आफ्नो मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्ने भएकाले अलि सजग रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष शुभ रहने योग देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय रहेको छ। अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ला। तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया भए अघि बढ़न सक्छ। टाढाका साथीभाइहरूसँग आत्मीयता बन्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। शुभचिन्तकको सहयोग प्राप्त हुँदै जाँदैछन्। कर्जा बढे पनि धन प्राप्त हुने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूको लागि आजको दिन तार्किक व्यक्ति काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जाँदैछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय रहेको छ। आकर्षण उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसर पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। पहिलेको सफलताले पनि थप काम गर्न विशेष अवसर दिलाउने खालको यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
4: मकर
0: राशि उनीहरूको लागि आजको दिन अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनले समस्या पर्नेछ। विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिन्छ। स्वास्थ्यका लागि साइन गाँठ्नेहरूबाट अलि सजग रहनु पर्ला। पर्यटनले जीवनशैलीमा सुधार ल्याउनुको साथै फाइदा पनि हुनेछ। काम गरेर दाम कमाउने अवसर समेत प्राप्त हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुनेछ। मेहनत परे पनि भाग्यले राम्रो अवसर दिलाउनेछ। समाजमा तारिफ काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मेहनत गर्दै अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नु पर्ला। आफ्ना वस्तु वा तथा काममाथि अरूले नियन्त्रण गर्न सक्ने भएकाले अलि सजग रहनुहोला। अध्ययनमा समय दिन नसकेला सामूहिक काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला। कमजोरी बाहिर आउनाले व्यवहारमा केही अप्ठ्यारो पर्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विद्युत यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइ पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रश्नपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँलाई जानकारी गराइसकेका छु आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँसँग चर्चा गरिराखेका छौ। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौ। आजको विषय म तपाईँसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि तपाईँसँग कुराकानी गर्नुभन्दा पनि ग्रह भनेको कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गरिएका सत्य तथ्य बाह्र एउटा उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेका छु, तपाईँलाई सुनाउन गइराखेका छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोलम अलि ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिले काहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहले पनि सहयोग गर्न सक्दैन। जस्तै तपाईँले दशाको शान्ति, ग्रहको शान्ति गर्नुभएको छ तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भए पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाई राख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोसिसमा रहेको छु, तपाईँहरू अवश्य मेरो बुझ्नुहुनेछ। सुरुमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक, भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि शनि कठोर छ तर अन्यायी ग्रह होइन, शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन शनिले। शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा, झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनुलाई शनि ग्रह बिग्रेको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपालमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने, शनिबार कालो तिल,
काला चनाहरू दान गर्नेले पनि शनिदो शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम मनको ओझेल हो, राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो, राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटि चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, न्याय गलत लिन मन लाग्ने, अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने। हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा न्याय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएको कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नै राहु लागेको हो। राहु सुधार्न मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लागि मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम रहवे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुव दूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम रहवे नमः। यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप बाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन, मनलाई शान्त पार्ने, साधन गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यस्तै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिक अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपधूप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नाकको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है, मंगल भनेको ऊर्जा हो। मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि मंगलको कारणले गर्दाखेरि भएको। मंगल भनेको शक्तिको ग्रह हो। यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपडाहरू दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने, बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रह्म बृहस्पतये नमः, अनि पहेँलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौं। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले, विशेष गरी चाहिँ अब हामीले गहिरो विषयमा जान्छौं। कर्म ग्रहले दिशा देखाउने गर्दछ, तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे, किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि तपाईँको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिराख्नुहोस्। कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छ, आफै राम्रो हुन्छ।
कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरू पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य, सरलता, गुरु शनि दुवैले प्रसन्न बनाउने उपाय हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त बज्रङ्ग बाण स्तोत्रहरू पाठ गर्न सकिन्छ। मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो, मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ। दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि सङ्गताहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले चाहिँ। अधुरो काम पूरा गर्ने बानी मंगल समेत रहन्छ, यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ, यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना राहु केतु स्वतः शान्त हुने गर्दछ, सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्र होइन, घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो रहनु पर्दछ घरमा सधैँभरि, घर उज्याला हुनुपर्दछ, घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस् तपाईँले, गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ इशान कोणमा पूजा कोठा राखेर असाध्यै राम्रो हुने गर्दछ। इशान कोण भनेको पूर्व र उत्तरको कुनालाई इशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ, यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई, यसलाई आग्नेय कोण भनिन्छ, इशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल र राहु प्रभाव पर्ने गर्दछ, उज्यालो राख्नु यो कोठालाई पनि। अग्नि तत्त्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झरी झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ नैत्य यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घर विवाद बेचेनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु। घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्। ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, इशानमा इशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले असाध्यै राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा सरसफाइमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ, शनिबारको दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहेँलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति दस बजेपछि सुतिहाल्नुपर्छ, दस बजे भन्दा उता मोबाइल हेर्ने
टिभी हेर्ने होवाला गर्ने झैला गर्ने काम गर्नु हुँदैन भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नु, सरसफाई राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, त्यो नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रह स्वता सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयमा चाहिँ हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु असत्य बोल्दिनँ भन्ने सङ्कल्प तपाईँले गर्नुपर्छ विशेष गरी चाहिँ। म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि राहु केतु मंगल गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का पाउने गर्दछ, दैनिक कर्म सुधारका पाँच उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गतिर हाम्रो बिहान चाहिँ लाग्नुपर्ने हुने गर्दछ विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जानकारीहरू गर्न सक्नुहुन्छ। शनि राहु केतु मंगल आदि ग्रहहरू गुरु दोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने सङ्कल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँलाई आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ विशेष गरी चाहिँ। भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस् घरको लागि, वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नु, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा पनि चर्चा र परिचर्चा हामी तपाईँसँग हरेक दिन गरिराखेका छौँ। र आफ्नो आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा चर्चा हामी गर्नेछौँ। ज्योतिष भनेको के हो, फलादेश के हो भन्ने विषयमा पनि जानकारी म तपाईँलाई विस्तृत रूपमा जानकारी गराउने कोसिसमा भनिरहेको छु। ज्योतिष भनेको आँखा, नेत्र। तपाईँले यसरी कुरा बुझ्नुहोस् कि तपाईँको चाहिँ ज्योतिष भनेको एउटा आँखा हो। फलादेश कसरी हुन्छ, कुण्डली ग्रह र जन्म समय किन यति महत्वपूर्ण हुन्छन्, अहिले धेरैले ज्योतिषलाई भविष्यबारे मात्र ठान्ने गर्नुहुन्छ, तर सत्य के हो भने ज्योतिष भविष्य होइन, ज्योतिष ऊर्जा गणित हो। यसरी कुरा बुझ्नु होला तपाईँले। ज्योतिष, ज्योति र ईश, यी दुई शब्द बनेको छ, अनि अर्थात् प्रकाश, ज्योति अर्थात् प्रकाश, ईश अर्थात् ईश्वरको ज्ञान। यसैले ज्योतिष प्रकाशद्वारा जीवन बुझ्ने एउटा विद्या हो। ज्योतिषका पाँच मुख्य आधार टेकेर चल्ने गर्दछ ज्योतिष भनेको। काल भनेको समय, समय कतिखेर के रहन्छ, कुन समयमा तपाईँले के काम गरे तपाईँलाई राम्रो हुन्छ। दिशा, कुन दिशातिर तपाईँले काम गरे राम्रो हुन्छ। ग्रह, नक्षत्रको गति के कस्तो रहेको छन्, ग्रहका गतिहरू के कस्तो रहेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा गर्न सक्नुहुन्छ। मानिसको जीवन र व्यवहार के कस्तो रहेका छन्। ज्योतिष भविष्य चाहिँ बताउने यन्त्र होइन, ज्योतिष भनेको जीवनमा कुन ऊर्जा बलियो हुन्छ तपाईँको, कुन ऊर्जातर्फ, कुन क्षेत्रमा तपाईँलाई राम्रो हुन्छ, कुन ग्रहको प्रभाव कति समयसम्म चल्ने गर्दछ भन्ने कुरा पनि हो। कुन कर्मले कस्तो फल दिन्छ तपाईँलाई, भनेको कुन काम गर्दाखेरि तपाईँलाई कस्तो फलिफाप हुन्छ, राम्रो नराम्रो के रहन्छ, फाप्छ कि फाप्दैन तपाईँलाई भन्ने कुरा सिकाउँछ। कुन नक्षत्रमा जन्मिँदा मानिस कस्तो स्वभावका हुन्छन्, यी कुरा पहिचान गर्ने विज्ञान हो ज्योतिष भनेको चाहिँ विशेष गरी चाहिँ। ज्योतिष चाहिँ किन विज्ञान जस्तै छ भन्दाखेरि चाहिँ सूर्य चन्द्रमा कोठामा फर्केर हेरिँदैन, तिनको गति गणित हुन्छ, ग्रहको स्थित अर्को ग्रहसँगको कोण अनुसार ऊर्जा बदलिने गर्दछ ज्योतिष भनेको चाहिँ।
त्यसैले ज्योतिषमा गणितको ठुलो भूमिका हुन्छ, ज्योतिषमा म्याथमेटिक्स ठुलो हुन्छ। हेर्नुहोस्, चिना पाउनु पर्यो भने तपाईँले पुरै हिसाब नै गर्नुपर्छ। म्याथ नआउने हो भने, म्याथ कमजोर छ भने त्यसले ज्योतिष भन्न सक्दैन। ज्योतिष पनि धेरै प्रकारको हुन्छन्, कोही फलित ज्योतिष, कोही गणित ज्योतिष, कोही वास्तु ज्योतिष, होइन। ज्योतिष पनि धेरै प्रकारका ज्योतिषहरू हुने गर्नुहुन्छ। फलादेश भनेको ग्रहको ऊर्जा, जन्म समयमा संकेत, वर्तमान कर्मको योगफल। फलादेश तीन चरणमा गरिन्छ। हामीले चाहिँ जन्मेको मिति, जन्मस्थान, जन्मेको ठ्याक्कै समय, मैले भन्छु नि तपाईँलाई साल महिना गति र समय चाहिन्छ भनेर भन्छु नि मैले तपाईँलाई चाहिँ, विशेष गरी चाहिँ जन्मेको मिति चाहिन्छ, जन्मस्थान र जन्मेको ठ्याक्कै समय चाहिँ चाहिन्छ हामीलाई। यी तीन आधारमा ग्रह नक्षत्रको चाहिँ हामीले के बनाइन्छ भन्दा म्याप बनाइन्छ, यसैलाई जन्म कुण्डली भनिन्छ। कुरा बुझ्नुभयो? कुण्डली तपाईँको जीवनको रोड म्याप जस्तै हो। कुण्डली भनेको तपाईँको रोड म्याप, जीवनको रोड म्याप भनेको तपाईँ कहीँ काठमाडौँ जानु पर्यो भने रोड म्याप हेर्नुहुन्छ, बाटो कस्तो कस्तो छ, बाङ्गा टिङ्गा, कहाँ राम्रा कहाँ नराम्रा, कहाँ साँगुरो बाटो छ, कहाँ अप्ठ्यारो बाटो छ, होइन, कहाँ ट्राफिक जाम छ, कहाँ पहिरो लडेको छ, सबै कुरा म्यापले बताउने गर्दछ। कहाँ उकालो बाटो छ, कहाँ ओह्रालो बाटो छ, कहाँ भिरको बाटो, कहीँ पाखाको बाटो छन् भने सबै कुरा देखाउँछ। तर कसरी हिँड्ने भन्ने निर्णय तपाईँको आफ्नो कर्मले गर्दछ, तपाईँको मनले कसरी कर्म गर्ने त तपाईँ हिँड्दाखेरि, कोही दुर्घटना बिच बाटोमा कसैको दुर्घटना परिरहेको हुन्छ, कसैको टायर पञ्चर भइरहेको हुन्छ, कोही छिटो पुग्नुहुन्छ, कोही ढिलो पुग्नुहुन्छ, कोही पुग्दै पुग्नुहुन्न। कुन ग्रहको शासन कहिले चल्छ, शासन सत्ता पनि हुन्छ यसमा, ज्योतिषमा हेर्नु। यसले जीवनका समय, समयका अवस्थालाई निर्धारण गर्ने गर्दछ। राहु दशामा अचानक परिवर्तन हुने गर्दछ। मन हाम्रो राहु दशा चलेको भए अचानक परिवर्तन हुने गर्दछ। काठमाडौँ जाने भने ठिक्क परेको मान्छे नजाने, आज जान मन लागेन भन्ने पनि हुनसक्छ। शनि दशामा परीक्षा हुने गर्दछ। गुरु दशाको बेलामा उन्नति प्रगति हाम्रो हुने गर्दछ। चन्द्र दशामा मानसिक संवेदनशीलता वृद्धि हुने गर्दछ। यसैले फलादेशको आधार समय ऊर्जाको संयोजन हो। विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कता जान्छ त, कर्मले कता काट्दछ त। कुण्डली भनेको बाटो हो, मैले अहिले पनि तपाईँले भनिसकेको छु। जस्तै मंगल कमजोर छ भने झैझगडा सम्भावना हुन्छ, तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ। अनि शनि कमजोर छ भने ढिलाइ हुन्छ, शनि भन्ने ग्रह कमजोर छ भने ढिला सुस्ती हुन्छ, तर अनुशासन अप्नायो भने पनि शनि दयालु हुने गर्दछ। राहुले मनलाई भ्रममा पार्ने गर्दछ, तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अप्नायो भने राहु स्वतः शान्त हुने गर्दछ। त्यसैले फलादेश भनेको निर्णय होइन, फलादेश भनेको संकेत हो। यस्तो हुन्छ भने संकेत हामीले तपाईँहरूसँग गर्ने गरिन्छ। ज्योतिष आवश्यक छ कि छैन छ, ज्योतिष भनेको किन आवश्यक छ त भन्दा, बेलामा तयारी गर्न सकिन्छ, समस्या बेलैमा रोक्न सकिन्छ। ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है, अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ। ज्योतिषले रोक्न सक्छ, ज्योतिषीहरूले विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई। मेरो कुन क्षेत्रमा म कमजोर छु, कुन क्षेत्रमा राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ। मानिस राम्रो तब मात्र भन्छ जब उसलाई आफ्नै बारे थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई, तब मात्र राम्रो हुने गर्दछ। कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ, मार्गदर्शन दिने गर्दछ। घर बनाउने समय कुन छ, तपाईँले अहिले घर बनाउनु राम्रो अथवा नराम्रो, व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो, विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो, सन्तानहरू तपाईँलाई चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो, जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो, अहिले राम्रो नराम्रो, रिटायर हुन खोजिरहनु भएको छ अहिले राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ। वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ फलादेश चाहिँ तपाईँले जब मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु, तपाईँले के कुरा बुझ्नुपर्छ भन्दा, ग्रह सबै खराब हुँदैनन्,
ग्रह केवल आफ्नो ऊर्जा चलाउने गर्दछ, फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन, यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। कडा परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन, घर र समय तिनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौँ। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन। ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन भाव विचारलाई हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भन्ने गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ त्यो। तपाईँले आफ्नो जन्म कुण्डली चिनाहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँ त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिने र ज्योतिषको चिना बनाउने, कुण्डली बनाउने। अनि चिना बनाउनलाई के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ। ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिना बनाउनको लागि यो समय अति आवश्यक चिज हुन्। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिषको समय अवधि सकिन आएको छ, यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु र ग्रहदशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ। कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँलाई मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन। कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म, स्वभाव कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ, त्यो ग्रहको प्रभावले पनि हो। त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति, ग्रह गोचरको शान्ति, रत्न कवच धारण गर्ने आदि आदि इत्यादि उपायहरू पनि, धेरै उपायहरू पनि रहेका छन् भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिमतिर आएका छौँ। भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM
1: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495।
2: योग गरौं रहौं निरोग पतञ्जली योग पीठ नेपाल महिला पतञ्जली योग समिति नेपाल पतञ्जली योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म स्थान गुन्जनगर ग्रीन पार्क समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म समय नयन महिला पतञ्जली योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऔ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: चैते धानमा नेट ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिक

0: प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
0: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिन्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
2: लिन्कीमा चाहिँ होइन, भटभटी रिकन्डिसन एन्ड ओक्सोबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
0: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
0: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 5 50 82 751।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई

0: 1452-0946-86
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेको छ, विवाहको समय पनि नजिक आइसक्यो, के कुरामा चित्त बुझिन पुग्ने?
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 9845082997,
1: 9855010997।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।

बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश कहिले कहीं हार न मान्ने नेपाल मेरो देश कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर गणतन्त्र दिवस मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ। साथै सैनिक मंच टोली खेलमा आज बिहान विशेष समारोहको आयोजना गरिएको छ। त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागत स्वरूप तोप समेत पड्काएको छ। सैनिक मंचमा बिहान 8 बजेदेखि शुरू हुने समारोहमा राष्ट्रपति प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ। सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेको थियो, तर यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्नुहुने भएको छ। वहाँले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न आग्रह गरेर पत्र शीतल निवासमा पठाउनु भएको थियो। प्रधानमन्त्रीको सचिवालयले सैनिक मंच टोली खेल को कार्यक्रममा प्रधानमन्त्री जाने तर सम्बोधन नगर्ने जनाएको छ। यसैबीच गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले समेत शुभकामना सन्देश जारी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्ण अघिले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। गत फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा करिब 2/3 जनमत सहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो। बजेट निर्माणमा पार्टीको निर्वाचन बाचापत्र, सरकार गठन पश्चात सार्वजनिक गरिएको 100 बुँदे, शासकीय सुधारको कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ। संघीय संसदका दुवै सदनका सांसदहरूका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता र सरकारले सुशासनको मार्गचित्रलाई पनि बजेटको मूल आधारका रूपमा लिएको छ। यस्तै नयाँ संविधान जारी भए यता हरेक वर्ष जेठ 15 गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलन अनुसार आज दिउँसो 4 बजे सिंहदरबार स्थित बहुदशीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि 18 खर्ब 90 अर्ब रूपियाँ बराबरको बजेट सिलिङ तोकेको छ। सरकारवाला निकायहरूको राय र सुझावलाई बजेटमा तृष्ठ स्थान दिइएको समेत बताइएको छ। चालू आर्थिक वर्षको बजेट 19 खर्ब 64 अर्ब रूपियाँको थियो भने जसलाई गत भदौ 23 र 24 भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षा मार्फत बजेटको आकार 16 खर्ब 88 अर्ब बराबरको बनाउनु भएको थियो। नेकपा एमालेका नेता एन मर्ने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले भदौ 23 र 24 गतेको आन्दोलनको वास्तविक ऐना देखाएको टिप्पणी गर्नुभएको छ। उक्त प्रतिवेदन सम्मानजनक र स्वागत योग्य रहेकोले गर्दै वहाँले घटनाको सत्य तथ्य बाहिर ल्याउन आयोगले खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो। तर आयोगको छानबिनका लागि गठित कार्की आयोगका संयोजक गौरी बहादुर कार्की आफैमा ठूलो दोषी भएको नेता रहेको समेत महरको

0: दलले वास्तविक दोषी र ठूला माछालाई जोगाउन साना माछालाई मात्रै जालमा पारेको हुँदै उहाँले सो प्रतिवेदनको कुनै औचित्य नरहेको दावी समेत गर्नु भएको छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद एवं अधिवक्ता मधु कुमार चौलागाईले सरकारलाई दबावमा पार्न र राजनीतिक अभिष्ट पूरा गर्नका लागि मानव अधिकार आयोग जस्ता संस्थाहरू प्रयोग हुने गरेको आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेमबमसँग कुराकानी गर्दै उहाँले आयोगको प्रतिवेदन पूर्वा गरिरहेको संकेत गर्नुभयो। पार्टी सभापति रवि लमिछाले जोड़िएको जेल ब्रेकको चर्चाबारे स्पष्ट पार्दै उहाँले तत्कालीन समयमा कारागार असुरक्षित भएकाले ज्यान जोगाउन बाहिर निस्कनु परेको र स्थिति सामान्य भएपछि उहाँ आफै कारागार फर्किएको दावी गर्नुभएको छ। राज्य आफै असुरक्षित भएको बेला सुरक्षा निकायको कमजोरीलाई लुकाएर यसलाई ठूलो मुद्दा बनाउनु गलत भएको उहाँको तर्क छ। यसै गरी न्यायपालिकामा घण्टीकरण भएको र वरिष्ठता मिचिएको भन्ने प्रतिपक्षको आरोपमा पनि उहाँले खण्डन गर्नु भएको छ। न्याय परिषदले सिफारिश गरेका योग्य पात्रहरू मध्येबाटै नियमानुसार प्रधान न्यायाधीश चयन गरिएको हुँदै उहाँले विगतमा 2033 सालमा पनि वरिष्ठता मिचिएको इतिहास रहेको स्मरण गर्नु भएको छ।
1: आजकल त ठुलो कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ, अब एमसेलमा पैसा असुल
1: हो र
2: हो नि। एमसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ।
1: अनि भएन त पैसा असुल
2: रहेछ,
1: अब म पनि पैसा असुल गर्छु।
2: आज एसएल 1-2-3 डायल गर्नुहोस् र एमसेल एपमा गई यो ब्याङ्क खरिद गर्नुहोस्। एमसेल नेपालकै लागि।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सालहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा साढा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। चिकित्सा शिक्षाको डिप्लोमा तहमा प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना प्रक्रिया अघि बढ़ाएको विषयमा चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीएमएटी बीएसको विवाद प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समय पुगेको छ। आयोगका उच्च पदाधिकारीका अनुसार सीटीएमएटीले आफ्नै नियमावली देखाएर प्रक्रिया अघि बढ़ाएको दावी गरे पनि आयोगले भने देशलाई चिकित्सा शिक्षा ऐनको मर्म र कानून विपरीतका कदमका रूपमा हेरेर थप एक्सनको सीटीएभीटीले पछिल्ला समय डिप्लोमा तहमा स्वास्थ्य कार्यक्रमहरूमा एकीकृत प्रवेश परीक्षा बिना नै भर्ना प्रक्रिया अघि बढ़ाएपछि आयोगले आपत्ति जनाएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने सगरमाथा दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरकारवाला निकायले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम कर्मचारी संचय कोष परिसरबाट प्रभात फेरी गरी जमल स्थित नाचघरमा पुगे औपचारिक कार्यक्रम गरिएको छ। उद्घाटन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा सगरमाथा आरोहण पर्यटन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्याएका विभिन्न विशिष्ट व्यक्तित्वको सम्मान र अभिवादन समेत गरिएको जनाइएको छ। हरेक वर्ष मे 29 तारीकका दिन सगरमाथा दिवस मनाउँदै आइएको छ। सरकारले नेपाल जिल्ला तहमा जग्गा बाँड्ने र विभिन्न भूमि समस्या समाधान गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 मार्फत सरकारले विगतको राजनैतिक नियुक्तिको परम्परालाई ब्रेक गर्दै जग्गा सम्बन्धी सम्पूर्ण समस्याको जिम्मा सिडिओलाई दिएको हो। यो नियमानुसार अब भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने जिल्ला संयन्त्रमा कुनै पनि राजनैतिक नियुक्ति हुनेछैन। बालन सरकारले प्रशासनिक कमाण्डरका रूपमा सिडिओलाई नै यो सर्वे सर्वा बनाएको छ। राजपत्रमा प्रकाशित संशोधित नियमको नियम 41(6)ले जिल्ला स्तरमा गठन हुने जिल्ला भूमि समस्या समाधान समितिको संरचनालाई पूर्ण रूपमा प्रशासनिक बनाएको छ। नियम 41(6)को उपनियम 1 बमोजिम अब यस समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी रहनेछन्। नेपालमा पश्चिमी बंगाल स्थानीय बाढ़ तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको भूभाग रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको केही स्थानहरूमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका एक स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले सन् 1948 पहिलो संयुक्त राष्ट्र संघीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्र संघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्ष संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आगामी जून 5 दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ। कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका 68 सैनिक प्रहरी तथा नागरिकहरूलाई मरणोपरान्त ड्याङ हेमासोट्स पदक प्रदान गर्नेछन्। सम्मानित हुने मध्ये गत वर्ष निधन भएका 59 शान्ति सेना पनि रहेको नेपाल स्थित संयुक्त राष्ट्र संघको कार्यालयले जनाएको छ। उता संयुक्त राष्ट्र संघले विश्वभर बढ़दो द्वन्द राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता सम् बढ़दै गएको बताएको छ। विगत 78 वर्षदेखिको यो विश्व संस्थाले द्वन्द प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। अन्तमा खेल खबर। नेपालका चर्चित एमएमएफ फाइटर रविन्द्र ढाँकले यूएफसीको सनक प्रतियोगितामा रोड टू यूएफसी सिजन 5 पहिलो जीत हासिल गरेका छन्। विश्वकै प्रतिष्ठित यूएफसीको मुख्य बाटो मानिने यस रोड टू यूएफसीमा रविन्द्रले ब्यान्टमेन्ट प्रतिस्पर्धा गर्दै जीत हासिल गरेका हुन्। उनले रोड टू यूएफसी सिजन 5 क्वार्टर फाइनलमा हिजो फिलिपिन्सका किम्बर्ट अलिन्टुसनलाई हराएका हुन्। मकाउको ग्यालेक्सी एरेनामा भएको खेलमा उनले दोस्रो राउण्डमा अलिन्टो जोनलाई नकआउट गर्दै सेमी फाइनलमा स्थान बनाएका हुन्। यस सिजन 5 रोमाञ्चक भिडन्तको यो पहिलो दिन पनि हो। यस पटकको रोड टू यूएफसी सिजन 5 विभिन्न देशका शीर्ष एमएमए खेलाड़ीहरू यूएफसी कन्ट्राक्ट हात पार्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्दैछन्। यस ढाँचामा संचालित यस प्रतियोगितामा 2 दिनसम्म लगातार रोचक भिडन्त हुनेछन्। हिजो पहिलो दिन चिनिया स्ट्राइकर वन जू र अमेरिकाका भिक्टर मार्टिनेस बीच लाइटवेट तौल समूहमा भएको थियो। ढाँकले गत वर्ष भारतको ग्रेटर नोएडामा भएको म्याट्रिक्स फाइट नाइट 17 भारतका चुंगवेन कब्वेनलाई नकआउट गर्दै टाइटल समेत जितेका थिए। पत्रिकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले आइथ्यो। 10 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
5: योग गरौं रहौं निरोग। पतञ्जलि योग पीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति
6: नेपाल।
7: खरो विषयमा चरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।
8: डिसोम फाइबर नेट।
0: नमस्कार, आजको नेपाली बहसबाट थिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 भन्दा बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ भने नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com पनि एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदैछ। महत्वाकांक्षी कार्यक्रम सहित 20 खर्ब हाराहारीमा बजेट आउने प्रक्षेपण गरिएको छ। करिब नेता कार्यक्रम महत्वाकांक्षी छ। नेता कार्यक्रम कार्यान्वयनमा आयो भने आजको दिनमा निकै धेरै परिवर्तन देशमा हुन सक्छ, बजेटले फड्को मार्न सक्छ। यस विषयमा आज हामी बहस र चर्चा गर्नेछौ। यतिखेर हाम्रो देशमा नेकपा एमालेका नेता, युवा नेता, सांसद, प्रमुख सचेतक अरिन बहर हुनुहुन्छ। महर्जी, नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: नमस्कार सेनजी, धेरै धेरै धन्यवाद।
0: गुड मर्निङ। मानवाधिकारको प्रतिवेदन आयो होइन, प्रतिवेदनले चाहिँ धेरै प्रस्तै प्रश्नबाट सिर्जना गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका 17 सांसदबाट सूक्ष्म रूपमा अध्ययन गर्न पनि भनेको छ। आगजनीमा जुन सामेलहरू थिए, हिंसा भड्काउने काम गरिएको थियो, तर प्रधानमन्त्रीको हकमा चाहिँ रहस्यमय भन्यो नि त प्रतिवेदन, होइन?
9: एक्ज्याक्टली, सही कुरा गर्नुभयो।
0: अब के हुन्छ प्रतिवेदन कार्यान्वयनका लागि तपाईँहरूको जोरदार माग छ होइन? तपाईँहरूको रहस्यमय आयो भन्नु आज फेरि यति राम्रो प्रतिवेदन आउँदा पनि बाहिर
9: मैले पनि त्यही भन्दै थिएँ तपाईँको कुरा जे भन्नुभयो मलाई। मानव अधिकार आयोगले जसरी प्रतिवेदन दायर ल्याएको छ त्यसको सम्मान गर्नुपर्छ। सम्मान छ, स्वागतज्ञ पनि छ, मेहनत गरिएको छ, यथार्थ र त्यो भविष्य सर्विसका घटनाको विषयलाई लिएर त्यसलाई भविष्य सर्विसलाई ऐना देखाउने कोसिस गर्नुभएको छ। तर सँगसँगै अलिकति वर्तमानको सत्ताको दबाव, वर्तमान कार्यकारी प्रमुखको वर्तमान राजनीतिको प्रभाव गरेको देखिन्छ। खास गरिकन त्यो जुन घटनाका त्यो बेलाका मुख्य नायके मुख्य नेता त्यही जगमा चाहिँ 24 गतेको जगमा चाहिँ बनेको सरकार भन्ने लाग्छ मलाई। मैले हिजो मेरो फेसबुक स्टेटसँग लेखेँ त्यो 24 गतेको घटना नेपालको देश र अपराधको सबैभन्दा ठूलो कालो धब्बा हो नेपालको सन्दर्भमा। त्यही 24 गतेको दिनको जगमा उभिएको सरकार हो र यसका मुख्य चाहिँ नायके मुख्य नेता त्यसको मुख्य योजनाकार त्यसको मुख्य चाहिँ परिचालक को हुनुहुन्थ्यो भने वर्तमान प्रधानमन्त्री हुनुहुन्थ्यो। तर उहाँका बारेमा एक शब्द पनि नबोल्ने कुरा चाहिँ अलिकति संशयपूर्ण, अलिकति मान्छेले त्यसको निष्पक्षतामाथि त्यसको विश्वसनीयतामाथि प्रश्न गरिरहेकै छन्।
0: हिजोको गौरीबहादुर कार्कीले पनि त बोलेन नि त उहाँको विरुद्धमा।
9: गौरीबहादुर कार्की त कसरी बोल्छ भन्दा आफै त्यो घटनाका दोषी हुन्, गौरीबहादुर कार्कीलाई नै दोषी र यसको चाहिँ एउटा अनुसन्धान गर्नु
0: त्यो
9: घटना घटाउने मान्छे हुन् भन्ने यो आयोगले यो आयोगको प्रतिवेदनले त विश्वस्त पारेको छ भने गौरीबहादुर कार्की त त्यो नियोजित थियो प्रायोजित ढङ्गले जे गर्नको लागि उनले त्यो आयोग खडा गरेर बनाइएको त्यही गरे हुनुहुन्थ्यो अन्त बिचरा होइन। तपाईँले
0: सानो माछाहरूलाई जालमा हालेर एउटा नाटक मञ्चन गरिएछ भन्नुभएको रहेछ नि त तपाईँले त होइन, यो के भन्नुभयो?
9: सानो माछालाई ठुलो माछालाई जोगाउन,
0: ठुलो माछा जोगाउन, सानो माछाहरूलाई जालमा,
9: सानो माछाहरूलाई जालमा पारेको एउटा नाटक मञ्चन जस्तो देखियो होला अन्तिममा।
0: ठुलो माछाहरू रामदाम मानेदेखि लिएर चाहिँ गौरीबहादुर कार्कीहरू सुशीला कार्कीसम्म ठुलो माछा होइन नि त होइन, सानो माछाहरू
9: वर्तमान प्रधानमन्त्री भने वर्तमान प्रधानमन्त्रीलाई चाहिँ उहाँले के गर्नुभयो जो मुख्य योजनाका जो मुख्य त्यो घटनाका जसको चाहिँ ब्याकमा होइन जसको चाहिँ अब बलमा त्यो घटना घटाइयो त्यो बेलाका वर्तमान प्रधानमन्त्रीका स्टेटसहरू हामीले अध्ययन गर्ने हो भने ती सबै भड्काट खालका थिए, उचाल्ने खालका, र त्यो घटनासँग पुर्याउनको लागि एउटा रोडम्याप जस्तो स्टेटस देखिन्थ्यो थियो। र त्यो घटनाको बिचमा पनि जे जसरी छ तपाईँको एउटा म स्मरण गराउँछु, एउटा चाहिँ भिडियो है पोखराको चाहिँ प्रदेश सभा हल जल्दै थियो, साह्रो जल्दै थियो, एकजना मान्छेले चाहिँ फोनमा कुरा गरेको कुरा एकदम भाइरल भएको त्यो बेला होइन, हामीले प्रदेश सभा बेला यो सबभन्दा ठुलो उपलब्धि भयो के भयो अनि हाम्रो नेताको बाला नै हो नि त, बाला नै हो नि त, फेरि बाला नेता हाम्रो भन्दै हिँडिरहेको थियो नि त होइन। त्यसैले मैले मानव अधिकार आयोगको रिपोर्टले चाहिँ अलिक सत्य तथ्य ल्याउने घटनालाई यथार्थमा सबै कुरा ल्याउने चाहिँ कोसिस भएको छ, त्यो स्वागतिक छ, सम्मानपूर्ण पनि छ। तर सँगसँगै गएर त्यसका मुख्य योजनाकारलाई मुख्य चाहिँ त्यसका मान्यता
6: तपाईँहरूले त समस्या पैदा गर्नुभयो, जोगाउने काम गर्यो, चोख्याउने काम गर्यो, यो प्रतिवेदनको पनि त खासै अस्तित्व औचित्य छैन भन्ने जस्तो कुरा गर्नुभयो नि त तपाईँले होइन।
9: ए होइन त्यस औचित्य छैन भयो होइन, मानव अधिकार आयोगको रिपोर्टको त औचित्य भएर त यति कुरा भनेको छ मैले, किन औचित्य छैन यो त के हो भने यो तपाईँको गौरीबहादुर कार्कीको आयोग र मानव अधिकार आयोगलाई एकै ठाउँमा मानिसले मानिसहरूले जसरी एउटै चाहिँ तुलनामा राखेर जान्ने कोसिस गरिरहेको छ, त्यो सर्वथा सर्वथा भ्रमपूर्ण भयो, सर्वथा त्यो नबुझेको कुरा हो होइन। मानव अधिकार आयोग भनेको यो संवैधानिक अङ्ग हो र इन्टरनेसनली रिकग्नाइज चाहिँ चिज हो, यो इन्स्टिट्युसन हो, यसले चाहिँ गरेको चाहिँ अध्ययन अनुसन्धान, यसले तयार पारेको रिपोर्ट, यो चाहिँ त्यसको ग्लोबली चाहिँ त्यसले मिनिङ राख्छ, ग्लोबली त्यसको चाहिँ इम्पोर्टेन्स हुन्छ होइन। अन्त ग्लोबल होटलहरूले बाहिरी पनि शक्तिहरूले अरू देशहरूले अन्तर्राष्ट्रिय समुदायले इन्टरनेसनल कम्युनिटीहरूले पनि यसका बारेमा यो यसलाई चाहिँ अत्यन्तै रूपमा लिन्छ र उनीहरूले यसका आधारमा यसको पर्सपेक्टिभमा चाहिँ आफ्नो दृष्टिकोण बनाउँछ, आफ्नो चाहिँ एउटा गाइडलाइन तयार पार्छ। तर गौरीबहादुर कार्कीको आयोग भनेर तत्कालीन सरकारले पक्ष सामनाका लागि आफ्नो अनुकूलको बनाएको त्यो चिज हो होइन, त्यसले उनले जे उद्देश्यका साथ खडा गरेको थियो, त्यसको गठन गरेको थियो, त्यो उद्देश्य पुरा गरेको गौरीबहादुर कार्की, किनभने उनले आफै पनि आयुक्त थिए। मैले हामीले बारम्बार भन्दाखेरिका छौँ कि गौरीबहादुर कार्की त्यो आयोगको चाहिँ अध्यक्ष बन्नुभन्दा अगाडि त्यो घटना भइरहेको बेलाका उनका फेसबुक स्टेटस हामीले त्यो बेला हेऱ्यौँ भने अहिले त
6: अनुसन्धान गर्नु भन्यो नि त प्रतिवेदनले,
9: एक्ज्याक्टली सूचना कार्यक्रम त्यो सडकमा गएर मार्नुपर्छ, कहाँ
6: राखेर होइन उहाँको पनि त भूमिका कडै थियो,
9: युवाहरूलाई भड्काउने, युवाहरूलाई त्यो बेला चाहिँ मेनिपुलेट गर्ने, त्यो बेला आन्दोलनलाई भड्काउने, आन्दोलनमा गए आर्गुमेन्ट झुट थप्ने, काममा खाएको पनि त्यसलाई हिंसात्मक बनाउने, तर्फै बनाउने, त्यो ग्रामीण खोल्ने ठाउँमा उहाँहरू एकदम छ
6: भूमिका छ मानवाधिकार उल्लङ्घन गर्नमा, उहाँहरू त सडकमा आउनु भएन नि त होइन, प्रधानमन्त्रीको त्यहाँ विरुद्ध
9: महत्वपूर्ण कुरा त हो, तर नेतृत्व मुख्यमन्त्रीको कहिले पनि भौतिक रूपमा उपस्थित नहुन पनि सक्छ, उसलाई आफ्नो विचार, उसको आफ्नो योजनाहरू, उसका निर्वाचनहरू के रह्यो कता रह्यो भन्ने कुरा हो नि त। भारत विभाग पूर्व आन्दोलनका त्यो घटनाका मुख्य चाहिँ नेता थिए, मुख्य योजनाकार थिए, मुख्य त्यसका परिचालक थियो भने उनी भौतिक रूपमा सडकमा कहाँ उभियो भनन् भन्ने कुराले म्याटर गर्दैन, उनले के चाहिँ योजना दिए, के कसरी परिचालन गरे,
6: होइन उनीलाई चाहिँ सिद्ध्याउनु भनेर भन्नु नि त उनले पनि होइन, मान्छ
9: त्यो बेला त भन्यो नि त सिमर गराइदिन्छु भने
6: उहाँलाई त्यो बेला त बचाइयो, त्यसो भए त्यतिखेर
9: त्यो नराम्रो गल्ती थियो, त्यो त्यो एउटा चाहिँ जिम्मा ठाउँमा बसेको व्यक्तिले त्यस्ता खालका व्यक्तिहरू दिएर समाज भड्काउने, समाजलाई श्रृङ्खल बनाउने, यस्तो समयकार भयो नि बिचारे समयक्रम हो, त्यसमा अब के कसको कति पनि जिम्मेवार छन् त्यो आफ्नो ठाउँमा होला, तर बाहिरले समय बनाएर आराम गरेर हजारौँ मान्छेहरूले ज्यान थाल्ने आहुति दिने त्यो खालको परिस्थिति भयो नि त, उहाँहरूको बाइसको सदस्यहरूसँग सायद साह्रो जस्तो लाग्छ भएको बाइसको उहाँले कोही पनि जाने त्यो आन्दोलनमा कोही नजाने भन्दा एउटा चाहिँ सिनारी तयार पार्नुभयो नि त, कसैले गाउँ भन्नु कसैले गाउँ भन्नुभयो एउटा आन्दोलनमा
8: पुरा भयो अब चाहिँ तपाईँ शान्त हुनुहोस् जयन्ती पुस्ता
10: सबै कुरा प्रयोग गरेर सिंहदरबार पनि सिकाएको थियो राष्ट्रपति भवन पनि
8: सिकाएको थियो प्रश्न गर्नु हो नि त होइन
10: केही केही राज्यको प्रयोगदेखि कोही आफ्नो मुक्तर गर्नु जाँदा मानिसहरू झन्डा 70-75 मान्छे मरिसकेका थियो तर उहाँले के गर्नु भने अब उद्देश्य पुरा भयो फर्किन सक्नुभयो घरको भूमिका गर्न आन्दोलन भएन त भन्दा त
8: तपाईँहरूको प्रश्न छ नि त होइन
10: त्यो परिस्थितिलाई भर्खर होइन त्यसको बेलामा प्रधानमन्त्री बन्ने कुरा यसको डेफिसिट ल्याउने कुरा
8: जेलमा सुरक्षित गर्नुको साथ चाहिँ जेलमा फालिदिएर उहाँको जेलको असुरक्षा गरायो भनेर आयो नि त पछि धेरै कुराहरू
10: छैन मेरो कुराको सुन्नुहोस् म तपाईँलाई तथ्यहरू खोज्छु नि राष्ट्रिय स्वतन्त्र पार्टीका बाहिर गएका सुमना श्रेष्ठ शङ्कर परिवार जस्ता अरू पनि राष्ट्रपत परिचय हुनु मात्र होइन धेरै राष्ट्रका कार्यकर्ताले मात्र पढ्नुहरूमा परिचय गरेको थियो राष्ट्रपत सक्यो राष्ट्रपतिले अनुमति त गर्न सक्दैन राष्ट्रपति पनि भाषी कार्यक्रमतिर लाग्यो जनप्रिय गरेर बाहिर आयो नि
8: राष्ट्रपति
10: त्यसैले अब अहिले बालनलाई दिन अस्तो भन्ने कुरा बालन वर्तमान प्रधानमन्त्रीका समयमा केही पनि यसो नभन्ने कुरा त्यो त अलिकति सत्ताको चाहिँ दबावमा खायामा परेको अनुभूति तपाईँलाई पनि भयो होला नि तपाईँले त्यो समय मलाई त्यही सुन्नु गर्नुभयो होला
8: होइन अब नेपाली सेनाको भूमिकामाथि पनि त यहाँको प्रश्न छ नि त होइन उहाँ नेपाली सेना त यदि इलेक्सन चाहिएको भए त धेरै हतार हुन्थ्यो भन्ने रिपोर्ट आयो नि त पछि संसदमा बाल्य साले खोजे अरू एजेन्डाहरू छैन ऐनजी
10: संसद भनेको पुरा संसदको नेता भनेको पुरा मूल्य हुन्छ है पुरा कानुन दायित्वहरू संवैधानिक दायित्वहरू प्रधानमन्त्रीका दायित्वहरू हुन्छन् प्रधानको जोडिएका विषय हुन्छन् देश अगाडि बढ्नु कसरी बढ्नुपर्छ के हुन्छ भन्ने कुराको जवाबदेही त्यसको चाहिँ रेस्पोन्सिबल जिम्मेवार प्रधानमन्त्री हुन्छ अनि
8: संसदमा किन चाहियो काम गर्ने अगाडि बोलिरहेको छैन संसदमा
10: के काम
8: गर्नु संसदमा किन चाहियो संसदमा त बन्छन् नीति बन्छन् ऐन बन्छन् प्रधानमन्त्री अरू काममा हुनुहुन्छ सिंहदरबारमा
10: संविधानलाई टोकेको आवश्यकता संविधान मन्त्री चल्ने सरकार हो नि त्यो संविधानको आवश्यकता कानुनको आवश्यकता संसदको आवश्यकता छ होइन उहाँको आवश्यकता छ
8: होइन भइसकेपछि तपाईँहरू चाहिँ विरोध गरे गर्नु त्यसो भए
11: अगाडि
6: बसेको देखेर तपाईँलाई सन्तुष्ट हुनुहुन्छ होइन संसदमा प्रधानमन्त्रीज्यूलाई
11: संसदमा बुझ्नु भएको कतै कानुन माध्यम प्रभाव छ, कानुनको जानकार प्रभाव छ, उहाँहरूले बन्द भन्नु पर्यो पक्का काम छ, सघाएपछि दान चार पालेपछि चिटिक्क लुगा लगाएपछि भन्ने
6: परम्परा छ। कपाल होइन लगाएर चाहिँ कालो चस्मा लगाएर आउनुहुन्छ नि त सबै कस्तो बजेट पनि त
11: आउँछ,
6: बजेट राम्रो आउँछ यो पाला 18-20 खर्ब बराबरको बजेट ल्याउने तयारी हो। विरोधीहरूले त हो नि प्रतिपक्षीले त होइन डाक्टर सोडुवाले काम होइन अर्थमन्त्री
11: नेपालको दुर्वता नेपालको समाज है कन्टेनर नेपाली समाजका विभेदको शोषणहरू अन्त एकजनालाई अन्यायहरू अत्याचारहरू सम्बन्धमा नेपाली समाज नेपाली समाजको डाइभर्सिटीको समाज बहुभाषी बहुधार्मिक बहुतै जाति बहुतै भौगोलिक समाज छ र उहाँ समाजको चाहिँ सहायता समाज चाहिँ हाम्रो विशेषता छन् पढाइको समाजका हाम्रो विशेषता छन् माथि हुमानका समाजका हाम्रो विशेषता छन् होइन बोटिका समाजका हाम्रो विशेषता छन् भन्ने कुरालाई बुझ्ने कुरालाई त्यो समाज बुझेर ल्याएको कुरालाई पनि मैले भन्नु नि तर हालमा भन्दा पहिला राम्रो हाम्रो निशब्दहरू कसैले कुरालाई बुझ्दै भन्ने प्रश्न छ।
6: धेरै सिस्टमहरू प्रणालीहरू बुझेर विश्वलाई बुझेर नेपालमा लागू गर्ने कुरा विश्वका धेरै विकसित देशहरूका होइन विषयहरूलाई चाहिँ ल्याएर चाहिँ नेपालमा चाहिँ त्यसको एक्सन प्लान बनाउने कुरा त राम्रो हुन्छ नि त, भोलि देशलाई त राम्रै हुन्छ नि होइन।
11: डाक्टर
6: सोनो लाग्ने अहिलेको सरकारले समाज बुझाएन यसै समाजलाई उत्पादित होइन नि त सांसदहरू पात्रहरू राम्रो बजेट आउँछ जन्म यति आउँछ भन्ने कुरामा
11: किनभने विश्वास छैन अहिले किन भनिहालौँ
6: आशा गरेर मलाई चाहिँ तपाईँलाई भनेर पुरै भरोसा विश्वास छैन राम्रो गर्छ भन्ने विश्वास पनि दिलाएका छैन। गणतन्त्र दिवस हो नि त आज त होइन मुलुकमा गणतन्त्र आएको होइन भएको लोकतन्त्र छ नि त देशमा होइन आज प्रधानमन्त्रीको पछिमा लाग्नुहोस् न भन्यो के तर प्रधानमन्त्रीले चाहिँ बेला आएको बेला चाहिँ म चाहिँ सबै जवाफ दिन्छु, 100 दिन मलाई काम गर्न दिनुहोस्, म चाहिँ रिजल्ट ल्याएर आउँछु भन्नुभएको छ। तपाईँहरू त त्यहाँ बसिया बसै हुनुहुन्छ नि त होइन हरकजीले पनि एक्सपिरियन्स भएको छ नि त
11: प्रधानमन्त्रीले पनि
12: प्रदेशानी अलिअलि त होइन उसलाई के अरे प्रधानमन्त्री नभए पनि उहाँले तोकेको व्यक्तिले चाहिँ उत्तर दिन सक्नेछ जवाफ दिन सक्नेछ
10: प्रत्येक महिनाको पहिलो हप्ता कुनै एक दिनको पहिलो एक घण्टा संसदहरूसँग प्रधानमन्त्री प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ
12: सभामुखले पनि त बोलाउन सक्नु भएन नि त उहाँ पनि त बोलाउनु जानु भएको थियो नि त होइन खेल्नु नसक्नु हेर्नुहोस् न अब
10: न्यायपालिका
12: न्यायपालिका त कसरी छाया हुन्छ योग्यताको आधारमा डाक्टर मनोज कुमार शर्मा आइसक्नु भएको हो नि त होइन प्रधान न्यायाधीश कसरी सचिन्छ संवैधानिक परिषदले न्याय परिषदले सिफारिस गर्यो छजनालाई छजनालाई योग्य हो भनेर सिफारिस गर्यो त्यही अनुसारको चाहिँ संवैधानिक परिषदले एकजनालाई इस्तिफा प्रधान न्यायाधीश तर मनोज कुमार शर्मा डाक्टर मनोज कुमार शर्मा पनि त कानुन न्यायाधीश हो नि त होइन उहाँले चाहिँ मलाई भने जस्तो लाग्छ त्यतिखेर चाहिँ मैले त न्यायको हिरा लिएर आयो भन्नुभएको थियो क्या त्यतिखेर नियुक्ति हुँदाखेरि भन्ने हो तपाईँहरूको
10: माग्ने स्थापित मान्यतालाई स्थापित मण्डललाई चाहिँ स्थापित गर्नु सक्दैन चाहिँ कन्टिन्यू गर्नुपर्छ त्यहाँ चाहिँ हस्तक्षेप गर्नु हुँदैन थियो होइन भन्ने कुरा हो त्यो दिल्ली प्रभुत्वको कुरा
12: चाहिँ प्रधानमन्त्री संसदमा नआउने तपाईँहरूले विरोध गरे गरे गर्ने अब के हुन्छ कमेन्द्र बुर्ला कोटीले एक हप्ताभित्र भन्नुभएको थियो अस्ति हप्ताभित्र भनेर यहाँको महत्वपूर्ण सबैका उहाँहरूलाई नेकपा एमालेका प्रमुख सचेतक ऐन महर आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छु विश्रामपछि पुनः उपस्थित हुनेछौ

0: Papa, du, er kommt auf an, er gibet ohne Karoban, så fühl ich an Gona. Bisschen auf easy, wann du der Herre die, Global Smart Plus, live kommt es nach Regie. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सबैसँग हृदय गरी अझ पनि धेरै धेरै चिन्हलाई जिन्दगी नहुन् सधैँ किन एक मासु थियो तर पनि म मुक्क हुन्थ्यो किनकि मेरो ठाउँमा थियो मोबाइल ब्याङ्कमा मेरो बाबादेखि मेरो छोरी छानी सबैलाई सहेको छ मेरो जस्तै बानी
1: तपाईँको मोबाइल ब्याङ्कमा खाता छ कि छैन त

0: बेसमा अर्थवेद डाक्टर दिलनाथ दंगाल हुनुहुन्छ साथ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार. बजेट आउने दिवस पनि गणतन्त्र छ नेपालमा यतिखेर डाक्टर साहब.
1: नेपालमा यतिखेर के तन्त्र छ भन्ने कुरामा चाहिँ म पनि खोल्दैछु है.
0: भेटाउनु भएको
1: राष्ट्रपति भएको गणतन्त्र नै भन्छन् दुनियाँमा. तर राष्ट्रपतिको हालत हेर्दा र संविधानको हुर्मत लिएको देशका चाहिँ खोइ खासै गणतन्त्र भएको आभास मलाई चाहिँ भएको छैन.
0: तर शुभकामना त दिनु पर्यो नि त देशवासीहरूलाई.
1: शुभकामना त दिने सम्पूर्ण श्रोता र नेपाली जनता विश्वमा जहाँसँगै बस्नु भएकोहरूलाई पनि यो गणतन्त्र दिवसको चाहिँ शुभकामना.
0: तपाईँले गणतन्त्र दिवस कहाँ कहाँ खोज्नुभयो? गणतन्त्र कहाँ कहाँ खोज्नुभयो? नभेटाएको कहाँ कहाँ कुन कुन ठाउँमा भेटाउनु भएन गणतन्त्र?
1: मैले सबैभन्दा पहिला त संविधानमा नै गणतन्त्र खोजे क्रमहरूमा होइन. अब मैले त्यहाँ नै खासै गणतन्त्र भेटिनँ. अहिले पछिल्लो बीचमा विभिन्न खाले नियुक्ति लगायत चाहिँ सर्वोच्चकै नियुक्तिको कुरादेखि लिएर अन्य जुन 1100 जुन अध्यादेश मार्फत नियुक्ति खारेजीदेखि जस्तै अहिले चाहिँ यदि ल्याएका अध्यादेशहरू चाहिँ राष्ट्रिय सभाले पास गरेन भने दुईटैको संयुक्त बैठक बसेर पनि बहुमत ल्याउने भन्ने खालको जुन कुराहरू ती जुन लिएर आइराखिएको छ जुन संविधानभन्दा बाहिरबाट यी सबै कुराहरू खोज्दै जानुभयो. तपाईँले अब बोल्न पाउने अधिकारकै कुरा खोज्नुभयो. अभिव्यक्ति दिने अभिव्यक्ति स्वतन्त्रताका कुराहरू खोज्नुभयो भने पनि खासै त्यस्तो धेरै गणतन्त्र आएको आभास चाहिँ हुँदैन.
0: अब आज त बजेट आउँदैछ नि त नेपालीहरूको भाग्य र भविष्य कोर्ने बजेट होइन. बजेट चाहिँ हाम्रो आएको महत्वाकांक्षी आयो बजेट. अब कस्तो अलिकति ढास्टिक चेन्ज हुन्छ बजेटमा.
1: यस्तो छ अहिले एउटा कुरा चाहिँ अब सकारात्मक कुरा चाहिँ के हुन सक्छ भने अब यो अनुमान मात्रै हो. तपाईँ हाम्रो सरकार परिवर्तन भएको छ. अरू त्यस्तो व्यवस्था सिधा हेर्दा त व्यवस्था परिवर्तन भएको जस्तो मलाई अहिलेसम्म लाग्दैन. किनभने राष्ट्रपति हुई संविधान हुई संसद हुई भएपछि चाहिँ त होइन. तर पनि सरकार चाहिँ एक त बहुमतको छ. सिधा सिधी हेर्दा उहाँहरूको आफ्नै कारण बाहेक अरू कारणले सरकार ढल्ने सम्भावना छैन. त्यो हिसाबले पनि बजेट र उहाँहरूको बहुमत भएको कारणले पनि र अर्थमन्त्रीले आफूलाई म अग्गल हो भनिरहेको सन्दर्भ यद्यपि नेपाली काङ्ग्रेसमा लामो इतिहास बोकेर धेरै कुरा सिकेर यदि बिमा जाइखाएर आएको व्यक्ति भए पनि उहाँले आफूलाई म चाहिँ अब्बल अर्थशास्त्री हो भनिरहेको सन्दर्भमा र जुन बाहिर हल्ला खालको खालको पिटाइएको छ त्यो हिसाबमा चाहिँ एउटा अलिक फरक ढङ्गको बजेट आउनुपर्ने जस्तो लाग्छ मलाई. र जनताका समस्याहरू पनि सम्बोधन भइदिए हुन्थ्यो. यो बेलामा उहाँहरूको चाहिँ स्पष्ट मेजोरिटी भएको बेलामा जनताको समस्या सम्बोधन गर्नको लागि उहाँहरूलाई कसैले पनि रोक्दैन थियो. त्यो खालको बजेट आइदियोस् भन्ने अपेक्षा छ. र तपाईँलाई अर्को कुरा पनि भनिहालौँ. मैले बजेटको बीचमा धेरै अध्ययनहरू अनुसन्धानहरू पनि गरेँ. यो बीचमा तपाईँले पनि कतिपय हेर्नु होला मेरो सामाजिक सञ्जालहरूमा धेरै मान्छेले चाहिँ अपेक्षा यसपालि चाहिँ फरक ढङ्गले आउँछ कि भनेर चासोका साथ चाहिँ बसेका छन् है. पोहोर भन्दा
0: पोहोरको तुलनामा चाहिँ काबिल अर्थमन्त्री छन् देशमा भन्ने भान भएको छ.
1: होइन त्यो त मैले भनिनँ. यस्तो हो मैले अर्थमन्त्रीमा के गुण खोज्छु अर्थशास्त्रको विद्यार्थी भएर भने एउटा चाहिँ अर्थको राम्रो ज्ञान हुनुपर्छ भन्ने मेरो सधैँभरि नै सुरुदेखि जो जो अर्थमन्त्री बन्नुभयो तपाईँले मेरा 10 वर्षदेखिका लेख र अन्तर्वार्ताहरू हेर्नुभयो भने मैले एउटै कुरा के भनिरहेको छु भने सबैभन्दा पहिला अर्थको राम्रो ज्ञान भएको हुनुपर्छ अर्थमन्त्रीमा. एउटा कुरा अर्थका कतिपय काम चाहिँ तपाईँले बुझा ल्याउँदा यसको साइड इफेक्ट थाहा पाउने हुनुपर्छ. अर्को कुरा चाहिँ नेपाली माटो चिनेको हुनुपर्छ, नेपाली जनता चिनेको हुनुपर्छ, नेपाली भूगोल चिनेको हुनुपर्छ होइन, नेपाली उत्पादन नेपालीका समस्या चिनेको दुईटा गुण चाहिँ कम्तीमा पनि उहाँको राजनीति क्षमता त हुनै परिहाल्यो. यी दुईटा तिनवटा गुण चाहिँ कमसेकम पनि अर्थमन्त्रीमा हुनुपर्छ भन्ने मलाई लाग्छ।
0: त्यसले गर्दाखेरि त्यो कुरा चाहिँ नृत्य कार्यक्रमले
1: देखियो, पहिलो अर्थको ज्ञान त उहाँसँग छैन भन्न सकिँदैन होइन। भलै पछि राजनीतिमा लागेपछि कतिपय कुराहरू उहाँले ट्विस्ट गर्नु हुन्छ, त्यो एउटा पाठ हो। तर तपाईँले अस्ति एउटा जुन स्थिति पत्र र श्वेत पत्र ल्याउनु हो, तपाईँ हामीले पनि धन्यवाद दियौँ टेलिभिजनबाट, त्यो पाटो त उहाँको सकारात्मक थियो नि त। त्यो हिसाबमा अर्थको ज्ञान छैन चाहिँ त भन्न सकिँदैन, भन्ने हुँदैन त्यो। तर जुन दोस्रो पाटो, जुन नेपाल चिनेको, नेपालको भूगोल चिनेको, नेपालको गरिबी चिनेको, नेपाली चिनेको सन्दर्भ चाहिँ उहाँलाई त्यति धेरै अहिलेसम्मको उहाँका गतिविधि र अभिव्यक्ति हेर्दा त्यस्तो देखिँदैन।
0: बजेट कस्तो आउँछ, राम्रो आउँछ, कस्तो आकारको बजेट आउँछ, बजेट आउँछ, जनताका जनमैत्री बजेट आउँछ यसपाला।
1: यहाँनिर दोस्रोमा चाहिँ म तपाईँसँग छलफल गर्न चाहेँ। पहिलोमा तपाईँले जहाँसम्म बजेट कस्तो आउँछ भन्नुभयो, यो त तपाईँले सबै 47 सालपछिका बजेट हेर्नुभयो भने सबै एभरेज भन्दा राम्रा नै छन्, 50% भन्दा राम्रा नै छन्। त्यो हिसाबमा यो बजेट पनि नै त्यो 50% भन्दा राम्रो नै आउँछ, त्यसमा शङ्कै छैन। किनभने धेरै लामो समयदेखि मिलाएर लेखिएको हुन्छ, त्यहाँमाथि उहाँले त चुनावभन्दा अगाडिदेखि नै उहाँको सभापतिले उहाँलाई लेख्न बजेट लेख्नलाई लगाउनु भएको हुनाले उहाँको त झन् अझै राम्रो बजेट आउँछ, त्यसमा दुई मात्रै भएन होइन। तर एउटै कुरालाई मात्रै मैले बजेट राम्रो मान्छु, उहाँ आफै प्रणयन गर्न सक्ने बजेट ल्याउनु भयो भने त्यो बजेटलाई चाहिँ राम्रो मानिन्छ, हरेक अर्थमन्त्रीको विषयमा मैले भन्ने यो। तर उहाँले ल्याएको बजेट उहाँ आफैले कार्यान्वयन गर्न सक्नु भएन भने चाहिँ त्यो बजेटलाई राम्रो मान्न सकिँदैन। त्यसले गर्दाखेरि अहिलेको नेपालको वर्तमान राजस्वको स्रोत, हाम्रा प्राथमिकता क्लियर भएर आउने र सबै कुरा विदेशी ऋणमा जुन खालको अहिले बाढी छ विदेशी ऋणको, त्यो खालको विदेशी ऋणमा मात्रै भर नपर्ने खालको गरी बजेट लिएर आउनु हो र तमाम जनताका अहिलेका अपेक्षा, जस्तै कृषिका होलान्, तपाईँको पर्यटनका होलान्, स्वास्थ्यका होला, शिक्षाको होला, उद्योगको होला, यी क्षेत्र समेटेर आयो र त्यसलाई उहाँले आफैले कार्यान्वयन गर्न सक्नु हो भने त त्यसलाई नराम्रो भयो नि त, किन भन्नु र हामी जनता नै हो।
0: तर बजेटले समेट्नु पर्ने, तपाईँलाई थाहा छ 8 मन्त्रालय र 2 निकायले चाहिँ अस्ति करिब करिब 20-21 अर्ब जति चाहिँ सरेन्डर गरेछन् होइन, खर्च गर्न सकेनन्। यो विषयमा निकै चर्चा छ, हिजो भएको भए चाहिँ साह्रै भेलमा बग्थ्यो होला, केही पैसा भनिन्थ्यो, तर अहिले चाहिँ तत्कालीन सरकारले त्यो काम गर्दैन, त्यो चाहिँ चाहँदैन उसले, त्यो कारणले चाहिँ सरेन्डर भयो भन्ने खालको पनि विषयहरू आएको छ। यो किन खर्च हुँदैन, पुँजीगत खर्च किन गर्न सक्दैन राज्यले, राष्ट्रले?
1: योभन्दा विगतमा पनि बजेटहरू चाहिँ सरेन्डर भएका छन्, फ्रिज भएका छन्, फिर्ता आएका चाहिँ छन्। तर तपाईँले भनेको एउटा कुरामा दम चाहिँ के छ भने, असारे बजेट खर्च जसरी हुन्थ्यो योभन्दा अगाडि त्यो ढङ्गले खर्च
0: असारमा बग्थ्यो नि त बजेटको, सेटिङ गर्न सकिएन, बिचरा धेरैले खर्चमा बाँच्छ नि त
1: हो, त्यो विषय सत्य हो। त्यो कारणले पनि एउटा फ्रिज चाहिँ भयो, त्यो सकारात्मक नै भनौँ त्यसलाई, अथवा त्यसको कमजोर पाटो पनि छ अहिलेलाई त्यति भनिरहेको। दोस्रो जहाँसम्म तपाईँले महत्वपूर्ण सवाल छ, बजेट किन खर्च हुँदैन भन्ने सन्दर्भ चाहिँ, अघि नै मैले पनि तपाईँलाई भने, त्यो अर्थमन्त्री मात्रै सफल हुन्छ जसले आफैले ल्याएको बजेट खर्च गर्न सक्छ भनेको कारण नै त्यहीँनिर हो। अब तपाईँलाई त्यहाँ हेर्नुभयो भने उहाँले अहिले जुन आर्थिक सर्वेक्षणमा भएका कुराहरूमध्ये एउटा बुझा उहाँले के भन्नुभएको छ भनेदेखि, पुँजीगत खर्च अब पनि अपेक्षा गरे जति गर्न सकिएन, 25% भन्दा माथि गएन, र राजस्व सङ्कलन पनि लक्ष्य भन्दा कम भयो भनेर उहाँले स्वीकार्नु भएको छ अहिले। अब त्यो खर्च गर्न नसक्नु चाहिँ सबैभन्दा पहिला चाहिँ सरकारमा जो बस्छ, सरकारमा बस्नेहरूको कमजोरी देखिन्छ एउटा, दोस्रो कुरा अर्थमन्त्रीको आफै कमजोरी देखिन्छ, तेस्रो कुरा चाहिँ हाम्रा विभिन्न नियम विनियम उपनियमहरूले पनि कोही हात बाँधेको कारणले, विशेष गरेर हाम्रा चाहिँ कर्मचारीहरूलाई काम गर्न सहज नभएको कारणले पनि, हामी सार्वजनिक खरिदनको कुरा पनि कहिलेको उठाउँछौँ, त्यो कारणले पनि बजेट खर्च हुँदैन। तर अहिले चाहिँ त्यो अवस्था होइन, अहिले चाहिँ सबै कानूनहरू उहाँले आफ्नो ढङ्गले चाहिँ बनाउनु भएको हुनाले त्यसले पनि अहिले रोक्ने स्थितिमा देख्दिन। अर्को कुरा चाहिँ हाम्रा अन्तर मन्त्रालयहरूको बीचमा समन्वय नहुँदा पनि हाम्रा बजेटहरू चाहिँ समयमा कार्यान्वयन हुँदैनन्। अनि अर्को कुरा, बजेट समयमा कार्यान्वयन हुने नहुने कुराहरू चाहिँ के हो त भन्दा, हाम्रा मुआवजाका कुराहरू, कतिपय चाहिँ कानूनमा गएर चाहिँ मुद्दा मामिला परेका कुराहरू, यी सारा कुराहरूले गर्दाखेरि चाहिँ हाम्रा बजेटहरू कार्यान्वयन हुँदैनन्। र सबैभन्दा खतरनाक कुरा के हो त भन्दाखेरि, बजेट ल्याउँदाखेरि जुन जुन शीर्षकमा बजेट ल्यायो भने खर्च गरिन्छ अथवा आवश्यक छ अथवा सिस्टमले माग्छ, तीमा नल्याएर पहुँचका भरमा आउने बजेटहरू पनि खर्च सही ढङ्गले हुँदैन, किनभने पहुँचमा ल्याइएको हुन्छ त्यो ठाउँमा आवश्यक पनि हुँदैन, पूर्वाधार पनि तयार भएको हुँदैन, व्यक्ति पनि तयार हुँदैन, त्यो कारणले पनि पुँजीगत खर्च वा बजेटहरू समयमा खर्च नहुने समस्याहरू हामीसँग लामो समयदेखि छ।
0: यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो अर्थवेद अर्थशास्त्री डाक्टर दिलनाथ दंगाल, बजेटका विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो। नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाउँ। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वस्तरीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।

0: मात्र भित्र सेवा डिस्क हो खुसीको कनेक्सन यतिखेर हाम्रो प्रेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, प्रधानमन्त्रीज्यू त संसदमा जानै नसक्ने, जानै नहुने, अनुहारै देखाउनु नहुने स्थिति आयो नि त मधु सर। आज गणतन्त्र दिवस पनि हो, लोकतन्त्रमा गणतन्त्रमा प्रधानमन्त्री यस्तो अधिनायकता पर्व जान मिल्छ र भने
1: म 100 दिनपछि सदनमा जान्छु, सदनलाई जवाब दिन्छु भन्नु।
0: अब प्रधानमन्त्रीको उपस्थिति भएन भनेर प्रतिपक्षीले त विरोध गरेछ नि त, होइन?
1: तपाईँको आवाज अलिक सानो आइरहेछ।
0: होइन, प्रधानमन्त्रीज्यूको उपस्थिति नहुँदाखेरि प्रतिपक्षहरूले त विरोध गरेछन् नि त मधुजी।
1: होइन, सदनमा पहिलो कुरा त प्रधानमन्त्री उपस्थित भएर सदनमा जवाब दिने कुरामा हाम्रो नियमले नै प्रतिनिधि पनि दिन पाउने व्यवस्था गरेको छ। त्यस कारणले गर्दाखेरि जवाफै दिने कुरामा त प्रधानमन्त्री आउनुपर्छ भन्ने कुरा होइन। उहाँहरूले अब विरोधका लागि विरोध गरिरहनु भएको छ, प्रधानमन्त्रीले भनिराख्नु भएको छ। मैले कम्तीमा हामीले बाचा गरेका 100 कुराहरूको 100 दिनमा हामी बाचा पूरा गर्छौँ, त्यस पछाडि म आउँछु, तपाईँहरू सबैको जवाब दिन्छु भनिराख्नु भएको छ। उहाँले आफ्नो प्रतिनिधि मार्फत त्यो कुरा गरिराख्नु भएको छ। त
0: सभामुख पनि त जानु भएको छ नि त, उहाँलाई फकाउन सकिन्छ कि भनेर फकाउन सक्नु भएन नि त, होइन?
1: होइन, अहिले यसो नेपालले काम गर्ने बेला हो, अहिले डुलेर हिँड्ने बेला होइन। कुनै पनि साथीहरूलाई
0: प्रधानमन्त्री जुलेको त भन्न मिलेन नि त। गणतन्त्र दिवसको अवसरमा आज त सम्बोधन गर्नुपर्ने थियो, आज पनि त नगर्नु हुने भएछ नि त, होइन?
1: होइन, सम्बोधन गर्ने कुरो त अब राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले गर्नुहुन्छ, त्यो सम्बोधन कसले गर्ने भन्ने विषय ठूलो कुरो होइन।
0: खै प्रधानमन्त्रीज्यू खासमा किन यो सदनप्रति उत्तरदायी जवाबदेही हुन नखोज्या हो?
1: होइन, त्यस्तो केही पनि होइन। उहाँले अब आफ्नो वाचा पूरा गरेपछि म आउँछु, 100 दिनमा मैले यो काम गर्छु भनेर भनेको छ, त्यो काम पूरा गरेपछि आउँछु र तपाईँहरूको जवाब दिन्छु भनिसक्नु भएको छ। त
0: मानव अधिकार आयोगको पनि त प्रतिवेदन आएछ, तपाईँ त पढ्नु भएको छैन नि त्यसमा, होइन?
1: मैले कहाँ के गरेको छु र पढ्नुपर्ने?
0: सत्र त आयो नि त, त्यसको नाम लिस्टै आयो नि त।
1: मानव अधिकार आयोगको विषय चाहिँ कस्तो हो भने, विगतका आन्दोलनहरूमा पनि राज्य सत्ताका विरुद्धमा यसैका लागि आयोगहरू, संघ संस्थाहरू लाग्थे र उनीहरूले एउटा खालको वातावरण के भन्नु भने, सरकारलाई दबाव सिर्जना गर्नका निमित्त अन्तर्राष्ट्रिय क्षेत्रमा यी चिजहरू लाने र सरकारलाई दबाव सिर्जना गर्नका लागि एक खालको भूमिका खेल्छन्, त्यसकै पर्याय हो भनेर मान्छु म यसलाई।
0: तर इतिहासमा चाहिँ मानव अधिकार आयोगले स्ट्रङ प्रतिवेदन सार्वजनिक गर्यो नि त, होइन? अहिले चाहिँ
1: होइन, मानव अधिकार आयोगले जुन प्रतिवेदन सार्वजनिक गर्यो, मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गर्दै गर्दा मानव अधिकारका क्षेत्रमा, मानव अधिकार उल्लङ्घनका क्षेत्रमा उहाँहरूले इंगित गर्न खोजेको हो नि, त्यो सराहनीय विषय हो। अब एउटा राजनीतिक अविष्टता पूरा गर्नका लागि कसैको गोटी भएर उहाँहरूले काम गर्नु भएको हो भने त्यो राम्रो होइन।
0: कसरी गोटी हुन्छ? सरकार त तपाईँहरूको छ नि त, उहाँहरू कसरी गोटी हुन्छ? संवैधानिक अङ्ग होइन मानव अधिकार आयोग, अब त कार्यान्वयन गर्नुपर्छ नि त। अन्तर्राष्ट्रिय समुदायमा के जान्छ यसको मेसेज? यदि कार्यान्वयन भएन भने कार्यान्वयन हुन्छ प्रतिवेदन?
1: होइन, प्रतिवेदन कार्यान्वयन गर्नलाई सरकारले हेर्छ, कार्यान्वयन गर्नुपर्ने अवस्था आएछ भने कार्यान्वयन गर्छ। प्रतिवेदन कुन मनसायबाट आएको छ पहिला त्यसलाई हेर्नुपर्छ। मैले अघि नै भने, तपाईँको हरेक चिजहरू चाहिँ कस्तो हुन्छ भने, हिजो विगतका दिनहरूमा पनि जब जब सरकार गठनहरू हुन्छन्, ती सरकारहरूलाई दबावमा पार्नका निमित्त र सरकारलाई चाहिँ बाह्य हस्तक्षेप गराउनका निमित्त यो खालको चाहिँ भूमिका निर्वाह हुने गर्थ्यो। संघ संस्थाहरूबाट मानव अधिकारका नाममा यो खालको भूमिका हुन्थ्यो। अहिले पनि हाम्रो सरकारमाथि चाहिँ दबाव पार्नको लागि यो खालको भूमिका आएको हो भनेर हामीलाई लाग्छ। तर सरकारले यदि मानव अधिकारको क्षेत्रमा साँच्चै मानव अधिकारको हनन भएको छ भने, सरकारले मानव अधिकारको क्षेत्रमा संवेदनशील भएर यसको कार्यान्वयन गर्नुपर्छ।

सूचना संगीत र मनोरञ्जनको अतुल साहिनो यो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक

0: भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: योग गरौं रहौं निरोग। पतञ्जलि योगपीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समय नयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
8: ए बाबु हतियारहरू टर्च बालेर जाऊ।
9: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि मिसले त, घर वरिपरि दुलोहरू पुर्ने।

0: र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधी हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

0: ए ए नानी हो, कता जानी हो?
1: अनि देखेनौ र डोको नाम्रो बोकेर घाँस काट्न जान लाग्यो?
0: ए हो त नि गाँठे ममोरे नि त्यहाँ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।

0: मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा

नेपाल सरकार विज्ञापन बोर्ड। माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क

0: किसिमी बेचेर वार्षिक 20,000 देखि 2,00,000 रूपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रिमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो,
2: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो।
1: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण, विश्लेषण बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32,46,00,00,000 रूपियाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082/83 करिब 57,48,00,00,000 रूपियाँ छुट्याइएको थियो। उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ।
6: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोरिम वागले कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ।
7: कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ।
6: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2,00,00,000 रूपियाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ, मल, सिंचाई, विद्युत, दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
7: कृषि तथा पशुजन्य उत्पादन लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु।
6: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढ़ाएर 32,46,00,00,000 रूपियाँ पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
7: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32,46,00,00,000 पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2,07,00,00,000 रूपियाँ विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमीनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा। बजेटमा समेटिएको छ।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु 2.7 करोड विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ।
6: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढ़ाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
2: प्रदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइएछ संवैधानिक हिसाबले भने। अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कार्यान्वयनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
6: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थ परक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
8: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानूनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेका छ, त्यो कुरा त्यस्तै कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
6: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
8: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालु आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालु खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढंगले शब्दमा भनिएको छ त्यो ढंगको आर्थिक वृद्धि चाहिँ हुँदैन।
6: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थ फरक हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थ फरक छ?
8: अब अलि यथार्थ फरक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठुलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
6: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौ नि, त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नु।
8: यही बजेटबाट सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएका छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, तर मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ, त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दर लाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा सहभागिता, करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ र मूल्य अयुत करमा पनि दुईटा दर गरौँ भनेर मैले भनिराखेको तर त्यसो पनि अध्ययन गर्ने कुरा भएको छ त्यो पनि राम्रो कुरा हो।
1: सरकारले आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड़ रुपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारका एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।

0: समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
4: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
3: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
7: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
8: आमा मलाई दुध है
7: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै
9: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
4: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
3: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे, गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz।

चल छोड़, मैंने ये देख रहा है।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
5: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी भयो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
3: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
4: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

Thank you.

चाहिँ उत्साह बढाउने खालको कुरा गर्नु भएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अहिले विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त नि त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्यै आन्तरिक ऋण ठुलो आकारमा लिने कुरा गर्नु भएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य ठुलो जग्गामा नहुने रकम पनि नहुने प्राइभेट सेक्टरलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको

Thank you.

0: ज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: चैते धानमा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने,
4: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस।

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: गाउँपालिकाले यज्ञ व्यवस्थापन तारबार थोपा सिंचाई प्रणाली जडान तथा बिरूवा संरक्षण सहित 1400 स्याउका बिरूवा रोपेको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले उत्पादनमुखी कार्यक्रम अन्तर्गत सार्वजनिक जग्गालाई सदुपयोग गर्ने नीति अनुसार स्याउ खेती विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार मुस्ताङबाट ल्याइएका गाला र गोल्डन जातका स्याउका बिरूवा एक वर्ष अघि रोपिएको हो। अध्यक्ष बुढाले भन्नुभयो, सार्वजनिक जग्गा खेर जाने अवस्था थियो, त्यसलाई संरक्षण गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले स्याउ बगैंचा स्थापना गरेका हौ। चारदेखि पाँच वर्षभित्र उत्पादन शुरू हुने अपेक्षा गरेका छौ। उत्पादन दिन थालेपछि कार्यविधि बनाएर स्थानीय समुदायलाई नै हस्तान्तरण गरिने योजना रहेको छ। उहाँले गाउँपालिकाले कृषिलाई रोजगारी र आय आर्जनसँग जोड्ने गरी दीर्घकालीन योजना बनाएको दावी पनि गर्नुभयो। उत्पादन सफल भएमा आगामी वर्ष थप क्षेत्रमा स्याउ खेती विस्तार गर्ने तयारी समेत गरिएको उहाँको भनाई छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: सहज इएमआईमा खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ
2: नेपाली खबरमा। अब पहिलो पृष्ठका खबर। स्रोतको चापमा मध्यम वर्ग रिसाउने बजेट शीर्षकमा नागरिक दैनिकमा खबर छ। सरकारी कर्मचारी मध्यम वर्गलाई खुशी पार्ने गरी सरकारले राजस्वको स्रोत बिना ऋण बढ़ने गरी ठूलो आकारको बजेट ल्याएको छ। कर्मचारीको तलब वृद्धि, मध्यम आमदानी भएकाहरूको आयकर कटौती, निजी क्षेत्र तथा लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष 83-84 लागि बजेट ल्याएको छ। मध्यम वर्गलाई राहत दिए पनि भूई मान्छे अर्थात न्यून आय भएका श्रमिक वर्गलाई बजेटले सम्बोधन गर्न नसकेको जनाइएको छ। यद्यपि बजेटले प्रशासनिक सुधार, कर प्रणाली लगायतका क्षेत्रमा नीतिगत परिवर्तन भने गरेको छ। करिब दुई तिहाई जनमतको सरकारका अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले राजस्व स्रोतमा महत्वाकांक्षी लक्ष्य र ऋण लिने गरी आगामी आर्थिक वर्षका लागि कुल 21,24,34 करोड़ रूपियाँको बजेट ल्याउनु भएको छ। अर्थमन्त्री वाग्लेले बजेट मार्फत अर्थतन्त्रमा नीतिगत सुधार गरी फरक खालको डिपार्चर गर्ने संकेत समेत गर्नुभएको छ। करिब 6.5 खर्ब रूपियाँ ऋण लिने गरी बजेट तर्जुमा गरिएको छ। राजस्व प्रणालीमा केही डिपार्चर दिए पनि बजेटको पूर्ण कार्यान्वयन नभए ऋणको भार भने बढ़ने गरी बजेट आएको छ। बजेटले निजी क्षेत्र भने उत्साहित छ। आगामी आर्थिक वर्षका लागि चालुतर्फ 12,70,58 करोड़ अर्थात कुल विनियोजनको 59.8% विनियोजन गरिएको बजेटमा प्रशासनिक खर्चलाई पनि जोड़िएको छ। विकास खर्चका रूपमा प्रयोग हुने पूँजीगत खर्चतर्फ 4,31,10 करोड़ अर्थात 20.3% विनियोजन गरिएको छ। विकास खर्चका लागि बजेटको अंश विगतमा जस्तै देखिएको छ। त्यस्तै बजेटमा वित्तीय व्यवस्थातर्फ 4,22,64 करोड़ अर्थात 19.9% विनियोजन गरिएको छ। त्यस्तै चालू आर्थिक वर्षका लागि पूर्ववर्ती सरकारले 19,64,11 करोड़को बजेट ल्याएको थियो। चालू आर्थिक वर्षको भन्दा बजेटको आकार 1,60,23 करोड़ ठूलो रहेको छ। तर मध्यावधि समीक्षामा बजेटको आकार घटाइन्छ। आगामी आर्थिक वर्षको बजेटका लागि खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट 14,05,31 करोड़ र वैदेशिक अनुदानबाट 61,74 करोड़ बेहोर्ने गरी बजेट ल्याइएको छ।
3: कान्तिपुर दैनिकमा गृहको आधा बजेट घट्यो, रक्षाको बढ़ो शीर्षकमा समाचार छापिएको छ। गृह मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट झण्डै आधाले कटौती भएको छ। चालू आर्थिक वर्षमा 2,08,62,44,00,000 रूपियाँ बजेट भएकामा यसपालि झण्डै आधा घटाएर 1,08,32,93,00,000 रूपियाँ विनियोजन गरिएको छ। तत्कालीन गृहमन्त्री सुदन गुरूङले 9 बैशाखमा राजीनामा दिएपछि हाल मन्त्रालयको नेतृत्व प्रधानमन्त्री इन्द्र शाहले नै गरिरहेका छन्। चालू आर्थिक वर्ष 2082-83 को तुलनामा आगामी आर्थिक वर्षमा रक्षा मन्त्रालयको बजेट वृद्धि भएर 64,96,75,00,000 पुगेको छ। चालू आर्थिक वर्षमा रक्षा मन्त्रालयको बजेट 62,01,21,00,000 रूपियाँ रहेको छ। सुरक्षाविदहरूले सरकारले सुरक्षा निकायको आधुनिकीकरणका विषयलाई बोलचालमा प्राथमिकता दिने बताए पनि बजेटले त्यसलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्। नेपाल प्रहरीका पूर्व नायब महारेक्षक डीआईजी हेमन्त मल्ल ठकुरी प्रहरीलाई आधुनिक प्रविधिले सुसज्जित गर्ने नारा पटक पटक अगाडि सारिए पनि व्यवहारमा नदेखिनु दुःखद भएको बताउँछन्। जेनजी आन्दोलनको सूचना संकलन र प्रविधिमा लगानी नहुँदा कस्तो परिस्थिति भोग्नु पर्छ भन्ने देखाइसकेको छ। त्यो सबैले बुझेका थिए। उनले भने त्यसलाई सुधार्न जसरी अंक नै तोकेर बजेट वक्तव्यमा प्रष्ट भनाइ आउनु पर्थ्यो त्यो देखिएन। यद्यपि संसदमा बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री सोनी मुवागले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई जोड़ दिइने बताएका थिए। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ उनले भनेका छन्। डीआईजी मल्ल पुरानो बजेटमा समेत कटौती भएका बेला ती लक्ष्य कसरी पूरा हुन्छन् भन्ने कुरामा शंका लागेको बताएका छन्। कान्तिपुर दैनिकमा छापिएको छ।
2: आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनीतिक दल, निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनको पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। कर्मचारीको तलब वृद्धि र सामाजिक सुरक्षामा नयाँ नाराले बजारलाई चलायमान बनाउने तर्क उनीहरूको छ। त्यस्तै प्रतिपक्षी दलहरूले भने बजेटलाई वित्तीय अनुशासनहीनताको संज्ञा दिँदै कड़ा आलोचना गरेका छन्। राष्ट्रिय योजना आयोगले तोकेको 18 खर्ब 90 अर्बको सिलिङ नाघेर 21 खर्ब 24 अर्बको बजेट ल्याउनु सस्तो लोकप्रियता कमाउने खेल मात्र भएको प्रतिपक्षी दलको आरोप छ। अर्थतन्त्र दबावमा रहेका बेला 60% हिस्सा चालू खर्चमा राखेर विकास बजेटलाई 20% खुम्च्याउनु र ऋणमा आश्रित ठूलो बजेट ल्याउनुले देशलाई थप ऋणको पासोमा पार्ने चेतावनी प्रतिपक्षी सांसदहरूले दिएका छन्। पूर्व अर्थमन्त्री महेश आचार्यका अनुसार नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखे तापनि बजेट कार्यान्वयन र निजी क्षेत्रका आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्ने बताएका छन्। त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा उत्साहित भएको र बजेटले धेरै जसो समस्या सम्बोधन गर्न खोजेको जस्तो देखिने बताउँदै करका दर घटाउन खोजेको जस्तो देखिने प्रतिक्रिया दिनुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुण्य ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको बताउँदै बजेट वितरणमुखी देखिएकाले स्रोत ऋण भनिएको जनाउँदै बजेटको आकार पनि वास्तविकतामा आधारित नरहेको प्रतिक्रिया दिनुभएको छ।
3: यसैबीच बजेटमा यस्ता छन् कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुँदा शीर्षकमा अन्नपूर्णमा छापिएको छ। अन्नपूर्ण पोस्टमा सरकारले बजेटमा कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुँदा समावेश गरेको छ। अर्थमन्त्री डाक्टर सोडिङ वागेलले बजेट कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 विषय समावेश गरिएको जानकारी दिएका छन्। कानूनी शासन र राष्ट्रिय सुरक्षा मध्ये पहिलो कुरा छ न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने, विपन्न तथा दूर दराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता संचालन गर्ने, त्यसै गरी शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याउने, राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्ने, नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै 2 अर्ब रूपियाँ विनियोजन गरिएको छ, ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्ने, नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिने, विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्ति भरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्ने, सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सका रूपमा विकास गर्ने, कारागारको सुदृढीकरण, क्षमता विकास तथा विस्तार र खुल्ला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लैजाने, विपद कार्यमा सम्मेलन जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्ने, विपद पश्चातको क्षतिपूर्ति, राहत र पुनर्स्थापनाका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्ने भनेर अन्नपूर्ण पोस्टमा छापिएको छ। बजेटमा समावेश भएका कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुँदा भनेर
2: सरकारले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरेको छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले विश्वास व्यक्त गर्नुभएको हो। उहाँले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर 6% सीमित राख्ने पनि बताउनु भएको छ। त्यस्तै सरकारले निजामती कर्मचारीको तलब पनि बढ़ाएको छ, जस अनुसार अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हाराहारीमा हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हाराहारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 हाराहारीमा हुनेछ। पहिलादेखि नै प्राप्त हुँदै आएको 5,000 रूपियाँ महँगी भत्ता भने कायमै राखिएको छ। यसपटकदेखि पद र तह अनुसार प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ। प्रोत्साहन भत्ता सबैभन्दा तल्लो तहमा 3,037 रूपियाँ र सबैभन्दा माथिल्लो तहमा 8,493 रूपियाँ रहेको छ। नयाँ तलबमान स्केल आगामी साउन 1 लागू हुने बताइएको छ। अहिले बढ़ेको तलबमान अनुसार मुख्य सचिवको तलब 98,425 रूपियाँ हुनेछ। यसमा ग्रेड जोड्ने हो भने 1,00,000 रूपियाँको हाराहारीमा पुग्नेछ। त्यसै गरी कार्यालय सहयोगीको तलब 38,401 रूपियाँ हुनेछ भने ग्रेड समेत जोड्दा 40,000 रूपियाँ हाराहारीमा हुने जनाइएको छ।
3: दलहरूलाई कसरी अनुदान दिने शीर्षकमा कान्तिपुरमा समाचार छापिएको छ। सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई कसरी सरकारी अनुदान दिने भन्ने बारेमा नीति बनाएको छ। यसका लागि वृहत राजनैतिक बहस गराउने अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेका छन्। अनुदान दिने विषय टुङ्गो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले पछिल्लो निर्वाचनमा पाएको मतका आधारमा अनुदान पाउनेछन्। तर विपक्षी दलहरूले अहिलेको प्राथमिकता दलहरूलाई अनुदान दिने भन्दा नागरिकका दैनिक सरकारका मुद्दा सम्बोधन गर्नु उचित हुने सुझाव दिएका छन्। राजनैतिक दलहरूलाई पारदर्शी र जिम्मेवार बनाउन अनुदान दिनु सैद्धान्तिक रूपमा उचित भए पनि मुलुकको अर्थतन्त्र कमजोर भएका बेला व्यवहारिक नहुने उनीहरूको भनाइ छ। राजनैतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनैतिक बहस गराउनेछौ बजेट वक्तव्यमा भनिएको छ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षा महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। निर्वाचन आयोगले पनि राजनैतिक दल सम्बन्धी कानून संशोधन गरी दलहरूलाई सरकारी कोषबाट अनुदान दिनुपर्ने सुझाव दिँदै आइरहेको छ। आजको कान्तिपुर दैनिकमा छापिएको छ दलहरूलाई कसरी अनुदान दिने शीर्षकमा।